0: यो निधिधारा कार्यक्रममा चाहिँ नि र पुरा हुन सक्ने समयमै राखेर चाहिँ नि पुरा गर्ने र एउटा समय बिन्दु राखेर पुरा गर्ने राष्ट्रिय गौरवको आयोजना र ठुला आयोजना जसले छिटो प्रतिफल दिनेलाई चाहिँ नि हामीले चाहिँ नि यो ऋणलाई उपयोग गर्छौँ भनेर भनेको हुनाले नराम्रो छैन. हिजोको
1: डाक्टर नेपाल तपाईँलाई थाहा छ होइन, डाक्टर नेपाल तपाईँलाई थाहा छ राम्रोसँग, अब देशको गभर्नर चलाएर बस होइन चलाउनु भएको व्यक्ति हो तपाईँ, देशको अर्थतन्त्रको बारेमा राम्रोसँग थाहा छ, हाम्रो अर्थतन्त्र चाहिँ आज कति संकुचित बनेको छ भन्ने कुरा थाहा छ. सहकारी पीडितको बचत फिर्ता, आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन, स्वदेशी काठको प्रयोग, चुरेको वैज्ञानिक उत्खनन, एउटा महत्वाकांक्षी एउटा परियोजनाका रूपमा नेता कार्यक्रममा समेटिएको छ डाक्टर साहब होइन. तर आजको दिनमा चाहिँ हामी अर्थतन्त्रको कुरा त एकछिनमा गरौँ, अर्थतन्त्र कस्तो छ, कुन अवस्थामा गइरहेको छ भन्ने कुरा. तर आज जुन ढङ्गले सरकारले एउटा आक्रामक तरिकाले होइन नित्य कार्यक्रम चाहिँ प्रस्तुत गरेको छ, यो विषयमा सरकारले बहुमतका आधारमा गर्न सकिन्छ भन्ने ढङ्गले चाहिँ उसले चाहिँ यो खाका तयार पार्यो, वा चाहिँ सबैलाई मिलाएर लगेर चाहिँ देशको सुशासनका लागि चाहिँ अगाडि बढ्न सकिन्छ भन्ने ढङ्गले चाहिँ अगाडि ल्याए यी कुराहरूलाई.
0: उसको होइन, मेरो दृष्टिकोणमा बहुमतकै आधारलाई उसले चाहिँ लिएर चाहिँ परिवर्तन गर्न खोजेको छ. त्यस कारणले गर्दा जसले गर्दाखेरि चाहिँ अध्यादेश लगायतको कुराहरू चाहिँ नि नीतिगत परिवर्तन, नयाँ चरणको आर्थिक सुधारका श्रृङ्खलाहरू, कानुनी संस्थागत सुधारहरू चाहिँ नि र लिएर आएर चाहिँ नि मुलुकलाई मध्यम वर्गको उसमा ल्याउने भन्ने र त्यसपछि करका दरहरू घटाएर मध्यम वर्गीय र उद्यमीहरू परिवारलाई चाहिँ बोझ कम गर्ने भन्ने त्यो आकर्षण पनि एक किसिमले दिन खोजेको र तपाईँले जुन भन्नुभयो अहिलेको स्थितिमा उसले र बिचमा एक ठाउँमा मैले के हेरेको थिएँ भने दलहरूको सबै दलहरूसँग एउटा सादा एजेन्डा बनाएर अगाडि पनि बढ्ने आर्थिक सुधारका कुराहरूमा भनेर उसले वाचपत्रमा पनि लेखेका थिए र यसमा पनि कतै मैले देखाए जस्तो लाग्छ. त्यस कारणले गर्दाखेरि अब दुई तिहाईको सरकार स्वाभाविक रूपमा चाहिँ उसले आफ्नो तरिकाले गर्ने नै भयो, तर अरू विपक्षीहरूको पनि साझा रूपमा उनीहरूको आर्थिक एजेन्डालाई सम्बोधन गरेर अगाडि जाँदा अझै राम्रो हुन्छ मेरो भनाइ अनुसार. तर तपाईँले जुन उठाउनु भयो नि यो निधिधारा कार्यक्रम हिजोको दिनमा पनि नआएको होइन, सबै राम्रो आउँथ्यो, हिजोको सरकार पनि नल्याएको होइन. तर समस्या के भयो भन्दा बजेटमा सम्बोधन नहुने, बजेटमा सम्बोधन भए पनि अत्यन्त न्यून पुँजी राखिने र त्यसलाई चाहिँ कार्यान्वयन नगर्ने, बजेट ल्याउने बेला अर्कै सरकार आउने, विरोध हुने, त्यसलाई महत्त्व दिएको थिएन. अब यो नयाँ सरकारले दुई तिहाईको नयाँ सरकारले चाहिँ नि एक किसिमले नयाँ परिवेशमा यो ल्याएको हुनाले चाहिँ नि अब भोलि उसले साधन र स्रोतलाई जुन अत्यन्त अभाव हुन्छ मैले हिजो भन्न आवश्यक अनिवार्य दायित्व पनि हाम्रो पुरा गर्न नसक्ने राजस्वको स्थिति छ भनिसकेपछि कसरी उसले स्रोतको बाँडफाँड गर्छ बजेटमा, हो त्यो स्रोतको बाँडफाँड गरेको स्थितिलाई हेरेर अनि बल्ल यो सरकारले लिएर आएको नीति तथा कार्यक्रम साँच्चै यो पुरा गर्ने स्थितिमा छ भन्ने चाहिँ नि म्यासेज जान्छ. किन हिजो त हामी झुक्किया झुक्कै भयौँ, हरेक चोटि झुक्क्यौँ झुक्किएनौ, हरेक चोटि यस्तै बहस गर्दै ल हुन्छ होला भन्दा भन्दै हुँदा हुँदा चाहिँ नि बजेट ल्याउँदा पनि अर्कै पार्टी आउने त्यस्तो स्थितिमा पनि आएर नीति तथा कार्यक्रम कुनै महत्त्वै थिएन. अहिले भनेको नीति तथा कार्यक्रमकै आधारमा बजेटमा अङ्क हालेर ल्याउने हो. त्यो अङ्क हाल्दाखेरि कतिको समतामूलक समाज भनौँ अहिलेको स्थितिमा डिजिटलाइजेसन यो महँगो अर्थतन्त्र हो डिजिटलाइजेसन भने
1: होइन डाक्टर साहब. अहिलेको अवस्थामा त अहिले जस्तो प्रधानमन्त्री बालेन्द्र शाह हिजो संसदमा उपस्थित हुँदै गर्दाखेरि होइन तपाईँले पनि राम्रोसँग हेर्नुभएको होला, एउटा निकै ठुलो आलोचना पनि भएको छ. हामी सिभिल सोसाइटी पनि हो, नागरिक समाज पनि हो. राष्ट्रपतिले नीतिता कार्यक्रम वाचन गर्दा गर्दै बिचमा फुत्त हिँडिदिँदाखेरि पनि असंसदीय व्यवहार चाहिँ प्रधानमन्त्रीबाट भयो भनेर त्यहाँ निकै ठुलो आलोचना पनि भएको छ. नागरिक स्तरबाट पनि आलोचना पनि भएको छ. त्यसै गरी विपक्षीहरूले पनि आलोचना गरे. आजको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकै डाकेर त्यहाँमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीभित्रैबाट पनि यसको आलोचना भएको छ. अलिकति यो व्यवहार चाहिँ त्यस्तो उद्वेग लाग्दो देखिएन.
0: अब यो संसदीय व्यवस्थाप्रतिको अभ्यासलाई चाहिँ नि यो अनुशासित रूपमा अगाडि जानुपर्छ. हेर्नु अनुशासित रूपमा रहेछ नि भनौँ न अब दुई तिहाईको दम्भको रूपमा होइन कि हिजो एमालेले दम्भ गर्दा के भयो नेपाल कम्युनिस्ट पार्टीको दम्भ कसरी निस्कियो नेपाल कम्युनिस्ट पार्टीले दम्भ गरेर मुलुक त सिधै हामी हो हामीले जे गरे पनि हुन्छ भनेर त्यो स्थितिमा लिएर गएको थिएन आज हेरौँ त नेपालमा कम्युनिस्टहरूको हालत हेरौँ न त हामीले सबैले किन उहाँहरूले त्यही दम्भ निकाले त्यसले गर्दाखेरि यो भनौँ न तपाईँलाई यो हाम्रो संसदीय व्यवस्था एक किसिमले मर्यादित र अनुशासित पनि हुनु अत्यन्त आवश्यक छ खैर अब यो चिजमा त भोलि सरकारकै कुराहरू आउला
1: होइन निश्चितता कार्यक्रम प्रस्तुत हुँदैछ देशको अर्थतन्त्रको विषयमा कुरा गरिँदैछ आगामी पाँच वर्षमा के गर्ने भन्ने विषयमा चाहिँ छलफल हुँदैछ होइन एक वर्षभित्र चाहिँ हामीले के गर्न सक्ने भन्ने लक्ष्यका कुराहरू हुँदैछन् तर प्रधानमन्त्रीले चाहिँ जुन व्यवहार देखाउनु भयो त्यसको आलोचना त भइरहेको छ यद्यपि ठिक छ डाक्टर साहब यो 10,000 विद्यालयमा उच्च गतिको इन्टरनेट जडान होइन आइटीलाई प्राथमिकता दिन लगानी एक्सप्रेस
0: अत्यन्त चुनौती र साधन र स्रोतको अभावमा मुलुकमा यो नीति तथा कार्यक्रम आएको छ
1: एमाले त शब्द जालको भण्डार भनेछ एमाले शब्द जालको भण्डार हो यो भनेछ क्या
0: के रे
1: एमाले शब्द जालको भण्डार
0: होइन हिजो पनि त्यस्तै नै थियो हामी जनताहरू हिजो पनि झुकिएकै हो झुकिँदै झुकिँदै झुकिँदै सधैँ नै झुकिया हो अब अहिले जहाँसम्म लाग्छ चाहिँ नि झुकिने स्थिति चाहिँ नि नआउला भन्ने मलाई त्यति विश्वास छ किन भन्दा मलाई विश्वास लाग्छ किन भन्दा यसले सबै परिस्थिति देखेर नै यो स्थिति आएको हो हिजोको स्थितिले देखेर यो स्थितिले गर्दा यो सरकारले चाहिँ झुक्याउने काम चाहिँ नि गर्दैन भन्ने मैले विश्वास
1: विश्वास हो डाक्टर साहब
0: विश्वास छ मलाई किन गर्नु किन विश्वास के आधारबाट हुन्छ नि हिजो यही विश्वास गर्दा गर्दा अविश्वास जाग्यो अविश्वासको जगमा यो सरकार अहिले आएको छ गर्न सक्छ र भन्नेमा त्यसले गर्दा पनि उहाँहरूलाई के च्यालेन्ज छ भनेर भन्दा गरेर देखाउने च्यालेन्ज छ त्यस कारणले गर्दा पनि उहाँहरूले अवश्य गर्नुहुन्छ यी चिजहरू त्यसले गर्दाखेरि एउटा परिपाटी र सुशासन भनौँ न स्थिर सरकारको को जग र सुशासनलाई प्राथमिकता दिएपछि कति चिजहरू त स्वत आफ्नै तरिकाले अगाडि बढ्छन् नि त्यस कारणले गर्दाखेरि मलाई चाहिँ नि यसमा विश्वास लागेको छ
1: अब निजता कार्यक्रममा कैयन अन्य विषयहरू पनि छन् अब यहाँलाई थाहा छ संविधान संशोधनका कुराहरू छन् कर्मचारीलाई दलीय संलग्नतामा निषेध गर्ने विषयदेखि लिएर चाहिँ अब ट्रेड युनियन खारेजदेखि होइन विद्यार्थी सङ्गठनहरू पनि खारेज गर्ने लगायतका धेरै विषयहरू छन् अब यी विषयहरूमा चाहिँ सरकार सफल बन्न सक्ला अब यो न्याय कार्यपालिकाको द्वन्द्व त सुरु भयो
0: किनभने नेपालमा त हरेक कुरा अदालतमा जानी छ अदालतले यसमा बोल्छ हिजो नि मैले अदालतको निर्णय चाहिँ नि अब विद्यार्थी सङ्गठनदेखि लिएर यिनीहरू चाहिँ नि अदालतले
1: सुनाइसकेका
0: छ त्यस कारणले गर्दाखेरि कति चिजहरू अदालतले कुन रूपमा हेर्छ भन्ने पनि हो सरकार र किन शक्ति पृथकीकरण त छँदैछ शक्ति पृथकीकरण हुँदा हुँदै पनि देशमा सुशासन र आर्थिक क्रियाकलाप विस्तार गर्ने र मुलुकलाई मध्यम वर्गको चाहिँ स्थितिमा लैजानलाई अदालतको सहयोग पनि चाहियो एकातिर सरकारले पनि त्यही अनुसार चाहिँ नि कदम अगाडि चाल्दाखेरि अहिले भएका प्रशासनिक संयन्त्रको पनि पूर्ण रूपमा सरकारलाई सहयोग चाहिएको छ किन भन्दा यो संयन्त्रलाई त 30 वर्षसम्म एमाले काङ्ग्रेस माओवादीले चलाएको संयन्त्र हो त्यस कारणले गर्दाखेरि उनीहरूलाई पनि विश्वासमा लिएर र शक्ति पृथकीकरणको आधारशिलामा रहेर अदालतले पनि यसलाई आवश्यक रूपमा चाहिँ नि हेरेर चाहिँ नि निर्णय गरिदिँदा किन यहाँ द्वन्द भयो भने चाहिँ नि हामी कहाँ केही पनि हुन्न त्यस कारणले गर्दाखेरि मेरो चाहना के भन्दा अदालत कार्यपालिका र न्यायपालिका द्वन्द नचर्कियोस् जसले गर्दाखेरि चाहिँ नि मुलुकको आर्थिक क्रियाकलाप र विकास भनौँ 30 वर्षसम्म पनि पुरा नभएका आयोजना छन् कति वर्ष भयो यो सामान्य कुरा ल्याउँ न हामीलाई यत्रो खर्च छ तपाईँ यो फास्ट ट्र्याक हेर्नुहोस् त आज 7-8 वर्ष भयो सामान्य रूपमा ल्याउँ भुटोल र नारायणघाटको बाटो चाहिँ नि आज 8 वर्ष भयो अहिलेसम्म हामीले पुरा गर्न सकिरहेको छ त्यति भनौँ एक किसिमले यो त जनताको ऋण जाने हो भनेर अहिले नै एउटा व्यक्तिको उसमा टाउकोमा चाहिँ नि 1,00,000 भन्दा बढी भइसक्यो चाहिँ परेको त्यो स्थितिमा भोलि जनताको नाममा ऋण लिनु छ राजस्व जनताले तिर्ने हो त्यसलाई सही उपयोग गर्ने स्थितिमा त भनौँ अदालतले पनि सहयोग गर्नु पर्यो राज्यले पनि त्यही अनुरूप चाहिँ नि वन तीव्रता लिएर आएर आर्थिक क्रियाकलाप अगाडि बढ्नु पर्यो किन भन्दा जनता आर्थिक विकासका भोका छन् भन्ने हो यो जेएनजी आन्दोलनकोले म्यासेज के दिएको हो भन्दा नेपाली जनता आर्थिक विकासका भोका छन् उनलाई छिटो आर्थिक विकास देऊ भन्ने हो त्यही जगमा चाहिँ नि यो सरकार आएको हो त्यस कारणले गर्दा यो सरकारलाई बाध्यता पनि छ चुनौती पनि छ स्रोत र साधनको अभाव पनि छ र उसले लिएको लक्ष्य पुरा गर्न चाहिँ नि अत्यन्त अनुशासित भएर सरकारमा भएका व्यक्तिहरूले वित्तीय अनुशासन त चाहियो चाहियो अरू अनुशासनको पनि यसले चाहिँ नि मध्यनजर गर्दै किन संसारले हामीलाई हेरेको पनि छ र अन्तर्राष्ट्रिय स्तरमा भनौँ न हाम्रो सम्बन्ध छिमेकी राष्ट्रसँग दिन पर दिन चिसिँदै गएको स्थितिमा त्यो सम्बन्ध सुधार गर्दै बाह्य भनौँ न बाह्य रूपमा चाहिँ नि हाम्रो अर्थ सम्बन्ध जुन रूपमा निर्भरता बढेको छ निर्भरतालाई कम गर्दै लैजाने र प्रतिस्पर्धात्मक अर्थतन्त्रको स्थापना गर्दै आयात कम गर्दै निर्यात बढाउने स्थितिमा चाहिँ जानु छ त्यसले गर्दा अत्यन्त महत्त्वपूर्ण र चुनौतीको अवसर र यसले भोलि राम्रो गर्न सक्यो भने त वाह वाह भइहाल्छ
1: हस् डाक्टर साहब यहाँको महत्त्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
0: धन्यवाद
1: डाक्टर चिरञ्जीवी नेपाल पूर्व गभर्नर आदरणीय श्रोता नेपाली बहसमा हामी आज चर्चा गर्दैछौँ नीति तथा कार्यक्रमको चर्चा गर्दैछौँ र हिजो प्रधानमन्त्रीले संसदमा देखाएको असंसदीय व्यवहारको विषयमा पनि चर्चा गर्दैछौँ यहाँलाई थाहा छ प्रधानमन्त्रीका सल्लाहकारले असीम शाहले सुरुमा एउटा स्टाटस लेख्नुभयो र पछि डिलिट गर्नुभएको थियो सम्माननीय प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा केही समयका लागि विश्राम लिनुभएको थियो त्यसपछि उहाँ पुनः कार्यक्रममा सहभागी हुनुभएको हो उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ भनेर असीम शाहले स्टाटस लेख्नुभयो त्यसपछि डिलिट गर्नुभयो तर हिजो जुन व्यवहार चाहिँ प्रधानमन्त्रीबाट देखिएको छ त्यसको चौतर्फी आलोचना र विरोध पनि भएको छ दुई तिहाईको दम्ब होइन नेपाली नागरिकको प्रधानमन्त्री बन्न सक्नु पर्दछ भन्ने आवाज पनि उठेका छन् हामी छोटो विश्राम लिन्छौँ विश्रामपछि पुनः उपस्थित हुनेछौँ
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त

हिट यो नयाँ वर्ष एलजी का घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो EMI मार्फत सजिलै खरिद गर्न सकिन्छ।

वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: को अवसर में सीजी का टीवी एंड होम अप्लायंसेस को खरीद में आकर्षक कैश बैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड वॉशिंग मशीन में 2 केजी एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एसी में फ्री इंस्टॉलेशन। नागरिकता भए पुग्छ, सीजी एलएक्स ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: हर विषय में तरो बहस नेपाली बहस यस नेपाली बहस का साथ में प्रीति तैयारी चौचौ ग्लोबल आईएमई बैंक सबै का लागि बैंक डिशोम फाइबर नेट।
2: यतिखेर हाम्रो बेसमा कानूनका जानकार अधिवक्ता डाक्टर महेन्द्र जङ शाह हुनुहुन्छ। महेन्द्र जङ शाहजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
3: नमस्कार, धन्यवाद।
2: अब अहिलेको अवस्थामा न्यायालय र कार्यपालिका बीच कोल्ड वार सुरु भएको हो डाक्टर साहब?
3: होइन, यो चाहिँ म यसलाई त्यो हिसाबले त बुझ्दिनँ। होइन, यसलाई मुलुकमा अयोग्य शासकहरू, अनैतिक शासकहरू, अपराधिक शासकहरूको स्थापना हुन्छ, त्यो अवस्थामा चाहिँ त्यहाँ सभ्य समाजभन्दा पनि अन्यायी अन्यायी समाज, असभ्य समाज द्वन्द्वतिर उन्मुख हुन्छ भन्ने मलाई लाग्छ। र यो अयोग्यता, अनैतिकता र अपराधिकताका बिचमा तपाईँ हामीले चाहिँ के अरे कार्यपालिका र न्यायपालिकाका बिचमा भएको द्वन्द्व चाहिँ के अरे यो अपराधिक द्वन्द्व हो है, फेरि यो चाहिँ न्यायिक द्वन्द्व चाहिँ होइन, यो एक प्रकारको अपराधिक द्वन्द्व चाहिँ सुरुवात भएको जस्तो चाहिँ देखिन्छ।
2: होइन, तर चाहिँ अहिलेको अवस्थामा चाहिँ जस्तो न्यायालयमा प्रधान न्यायाधीश नियुक्तिको प्रक्रियालाई लिएर धेरै किसिमका आलोचनात्मक टिप्पणीहरू र समर्थन र हर्ष बधाईहरू पनि उत्तिकै देखिए। यहाँलाई थाहा छ 2047 साल पछि जब देशमा बौद्धल आयो, बौद्धल पछाडि पनि पञ्चायतकै र तत्कालीन बेलाकै न्यायाधीशहरूले निरन्तरता पाएको देश, दीपक कुमार जोशीका हकमा भने संसदीय सुनवाईमा आइसकेपछि वरिष्ठताको आधारमा सिफारिस भए तापनि उहाँले चाहिँ पछि ब्याक सर्नु परेको स्थिति बाहेक वरिष्ठतमकै आधारमा न्यायाधीशबाट प्रधान न्यायाधीश नियुक्ति गर्ने प्रक्रिया थियो, प्रचलन थियो। तर अब यो फागुन 21 गते पछि दुई तिहाई नजिकको सरकार आइसके पछाडि वरिष्ठता मिचेर पहिलो नम्बरमा रहेका सपना प्रधान मल्ल, दोस्रोमा कुमार रेग्मी, तेस्रोमा हरिफ्याल र चौथोका डाक्टर मनोज कुमार शर्मा सिफारिस भइसके पछाडि एक किसिमको बहस र चर्चा आएको छ। तपाईँ पनि कानुनको क्षेत्रमा लामो समयदेखि काम गरिरहनु भएको छ, यो ब्रेक गर्नुपर्ने आवश्यकता थियो वा चाहिँ यसमा केही कमजोरीहरू भइरहेका छन्?
3: होइन, यो ब्रेकको प्रश्न भन्दा पनि नि यहाँ तपाईँ हामीले के बुझ्न जरुरी छ भने चाहे शासक होस् चाहे न्यायाधीश होस् के यो मुलुकमा अहिले न्यायको अवस्था के छ भन्नुहुन्छ भने नि पहिला बुझ्नुपर्ने विषय न्यायलाई चाहिँ शैतानहरूको दक्षिणा, साइदुवाको भिक्षा र भिगारीको दीक्षाका रूपमा परिभाषित गरिएको छ न्यायका हकमा। न्यायाधीशका हकमा तपाईँ हामीले क्या अरे तपाईँको चाहिँ नि न्यायाधीशका रूपमा हामीले एउटा चाहिँ नि तपाईँले चाहिँ नि के बुझ्न जरुरी छ भन्नुहुन्छ भने न्यायाधीश एउटा न्यायाधीश कस्तो हुनुपर्छ भन्ने कुराका सन्दर्भमा म तपाईँलाई एउटा सानो रेफरेन्स दिँदै के निवेदन गरेँ भने नि यो मनुस्मृतिको श्लोक नम्बर 8.44 एउटा शब्द उल्लेख भएको छ, त्यसको नेपालीमा मात्रै भने क्या मैले, जसरी एउटा किशोरीले रगतको थोपा पछ्याउँदै घाइते मृगको पाइला भेटाउँछन् त्यसै गरी न्यायाधीशले पनि प्रमाण तर्क र अनुमानका आधारमा न्यायको मार्ग पत्ता लगाउनु पर्छ भन्ने जुन मान्यता छ नि त्यो विगत तपाईँले अघि नै प्रश्नमा के सुरुवात गरिदिनुभयो भन्नुहुन्छ भने विगत 35 वर्षको जुन काङ्ग्रेस एमाले र माओवादीको जुन पातकता थियो नि त्यसले एउटा न्यायाधीशलाई न्यायाधीशका रूपमा होइन बुझ्नुभयो भएन, काङ्ग्रेसको न्यायाधीश, एमालेको न्यायाधीश, माओवादीको न्यायाधीश, भाइ न्यायाधीश, भतिजो न्यायाधीश, बुहारी न्यायाधीश, छोरा न्यायाधीश, छोरी न्यायाधीश, साली न्यायाधीश, भतिजो न्यायाधीश, पार्टनर न्यायाधीशका रूपमा न्यायाधीशका न्यायाधीशलाई त्यसरी स्थापित गराइसकेपछि न्यायालयलाई अन्यायका रूपमा स्थापित गर्ने क्रिया भयो क्या। त्यसकारण यो मैले तपाईँले भनेको के हो भने एक नम्बरकोलाई ल्याएन चार नम्बरकोलाई ल्यायो भन्ने प्रश्न महत्त्वपूर्ण होइन। यो महत्त्वपूर्ण प्रश्न के हो भने विगत 35 वर्षका काङ्ग्रेस एमाले माओवादीको पातकतामा को जगमा भएर न्यायालयभित्र एउटा क्रिमिनल सेटअप तयार गरेर
2: अनि यहाँले भन्नुभयो नि त डाक्टर साहब एउटा कुरा तपाईँले के भन्नुभयो भने दाई न्यायाधीश, भाइ न्यायाधीश, भतिजा न्यायाधीश, भान्जी न्यायाधीश होइन, तर अहिले आलोचना गर्नेहरूले, आलोचनाकारहरूले, आलोचना टिप्पणीकारहरूले चाहिँ के भन्दैछन् भने अहिले भतिजा न्यायाधीश भन्दैछन् क्या फेरि।
3: होइन, म तपाईँलाई यसैमा जोडेँ के जोडेँ भन्नुहुन्छ भने अब मुलुकमा एक नम्बरको ल्याउने कि चार नम्बरको ल्याउने प्रश्न होइन, यो अहिलेको अहिले जसलाई सिफारिस गरे पनि तपाईँले चाहिँ नि चाहे एक नम्बरलाई गरोस् चाहे दुई नम्बरलाई गरोस् चाहे तिन जसलाई गरोस् तर यो अहिलेको अवस्था भनेको के हो भने यो क्रिमिनल सेटअपबाट स्थापित भएको चाहिँ नि नम्बर हो क्या यो, यसले अर्थ राख्दैन बुझ्नु भयो नि। अहिले एक नम्बर गरे पनि चार नम्बर गरे पनि दुई नम्बर गरे पनि यो के हो भने आइरन कास्टिङ हो बुझ्नुभयो कि होइन। त्यो कबाडीको जुन फलाम छ त्यो फलाम सधैँ फलाम होइन क्या, साँच्चै मुलुकमा तपाईँको चाहिँ के अरे न्यायालयलाई न्यायालयका रूपमा प्रतिस्थापित गर्छु, न्यायाधीशलाई न्यायाधीशका रूपमा प्रतिस्थापित गर्छु, न्यायलाई न्यायको रूपमा प्रतिस्थापित गर्छु, विधिको शासन कायम गर्छु, मानवाधिकारको सम्मान गर्छु, उत्तर आधुनिक कालका न्यायका सिद्धान्तहरूलाई अवलम्बन गर्छु भन्ने हो भने अब एज अ होल यो पुनः यो न्यायालयको चाहिँ पुनः संरचना नगरेसम्म तपाईँ हामीले गरेको यो जुन छलफल छ नि त्यो गफै त्यो गजेडीको गफ र जडाएको गफका रूपमा चाहिँ प्रतिष्ठा के अरे गफ जस्तो हुन्छ क्या।
2: न्यायालयमा पुनर्संरचना आवश्यक छ होइन, न्यायालयमा न्यायालय भ्रष्ट भयो, जनताको विश्वास गुम्दै गयो, न्यायालयमा सुधार ल्याउनु पर्दछ, न्यायालय आशासित हुनुपर्दछ, न्यायालयका श्रीमानहरू पनि त्यो किसिमको बानी बेहोरा आएर व्यवहारमा चाहिँ जानुपर्दछ भन्ने खालको बहस यो देशमा धेरै अगाडिदेखि चलिरहेछ होइन, यहाँलाई राम्रोसँग थाहा छ। तर न्यायालय सुधार गर्ने क्रममा अब यहाँ कस्तो खालको प्रश्नहरू उब्जिए भने अब सिफारिस भएका छजना योग्य हुनुहुन्छ न्यायाधीशहरू होइन, त्यसमा एक एक नम्बर गर्ने कि छ नम्बर गर्ने भन्ने कुरा संवैधानिक परिषदले आफ्नो डिसिजन गर्यो, निर्णय गर्यो, डाक्टर मनोज कुमार शर्मा त्यहाँ जानुभयो। तर वरिष्ठता मिचिँदाखेरि चाहिँ जुनसुकै व्यक्ति यदि प्रधान न्यायाधीशका लागि सिफारिस छ भने उसले लबिङ गर्ने, कनिष्ठले पनि त्यहाँ चाहिँ होइन लोपपाप गर्न सक्ने, उसले आफूलाई आफूले चाहिँ त्यहाँ रिजाउन सक्ने, त्यो ढङ्गले चाहिँ भोलि त्यहाँ न्यायाधीशमा मात्र होइन प्रधान न्यायाधीशमा मात्र होइन हरेक सेक्टरमा चाहिँ यस्तै किसिमको परिपाटीले गर्दाखेरि फेरि अर्को चाहिँ विचलन आउन सक्छ, फेरि अर्को चाहिँ होइन अत्याचार हुन सक्छ भन्ने खालका पनि तर्कहरू सुनिन थाले क्या।
3: होइन, एक नम्बरकोलाई ल्याउने कि छ नम्बरकोलाई ल्याउने कि पाँच नम्बरको ल्याउनलाई ल्याउने भन्ने प्रश्न भन्दा पनि नि कुन प्रयोजनका लागि कसलाई ल्याउने भन्ने प्रश्न महत्त्वपूर्ण हो क्या, बुझ्नुभयो कि। यो न्यायालय हो, सर्वोच्च अदालत हो, उच्च अदालत हो, न्यायको अन्तिम कोर्ट अफ फिलोसफी हो, के अरे फाइनलिटी अफ द कोर्ट हो, कोर्ट अफ फिलोसफी हो, त्यो मापदण्ड पुरा गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न हो। यसै साथै त्यहाँ तपाईँको चाहिँ नि सुशासनको जग र विधिको शासनको जगलाई मान्ने हो भने क्या, बुझ्नुभयो भएन। तपाईँले चाहिँ के भन्नुहुन्छ भन्नुहुन्छ भने म विधिको शासन स्थापित गर्ने न्यायाधीश ल्याउँछु तर एक नम्बरको होइन पाँच नम्बरको भन्ने प्रश्न ल्याउँछु, उहाँहरूको पृष्ठभूमि के हो क्या त्यो विषय बुझ्नुपर्छ पहिलो विषय। उहाँको उहाँहरूलाई चाहिँ कानुनका सिद्धान्तभन्दा मार्क्सवादको सिद्धान्त बढी आउँछ, कानुनका सिद्धान्त सिद्धान्तभन्दा नातावादको सिद्धान्त बढी त्यहाँ बढी स्थापित हुन्छ। उहाँहरूको एउटा पृष्ठभूमि जुन जुन व्यक्ति जुन जुन पृष्ठभूमिबाट आउनुभयो नि त्यो आउने पृष्ठभूमिले न्यायाधीशको भूमिका निर्वाह गर्न सक्छ कि सक्दैन, न्यायालयको मापदण्ड पुरा गर्न सक्छ कि सक्दैन, त्यहाँ न्यायकर्मीका रूपमा न्याय न्यायमूर्तिका रूपमा भूमिका निर्वाह गर्न सक्छ कि सक्दैन, आम नागरिकले न्याय प्राप्त गर्छन् गर्न सक्छन् कि सक्दैनन् उहाँले गरेको निर्णयबाट भन्ने प्रश्न महत्त्वपूर्ण हो क्या। साथै हामी चाहिँ के अरे तपाईँको चाहिँ नि एक्काइसौँ शताब्दीको उत्तर आधुनिक कालमा छौँ र उत्तर आधुनिक कालका कानुनका सिद्धान्तहरूले स्थापित गरेको न्यायाधीशको परिकल्पना गर्छौँ भने क्या।
2: भनेको मतलब चाहिँ न्यायालयमा अब अलिकति सुधारको आशा झिनु आशा चाहिँ गर्न सकिन्छ। अब अहिले जुन ढङ्गले चाहिँ उहाँ डाक्टर मनोज शर्मा सिफारिस हुनु भएको छ यसले चाहिँ आशासित प्रतिफल दिनेमा चाहिँ तपाईँहरू ढुक्क हुनुहुन्छ त्यसो भए?
3: होइन होइन, म यसमा विश्वस्त छैन। म किन मैले अघि तपाईँलाई भने यो कास्ट आइरन हो, यो कबाडीको सामानलाई फेरि पगालेर फेरि फलाम बनाएको फलाम हो यो। त्यस कारणले अब गर्ने नै हो भने गर्ने नै भयो भने यसको समस्याको समाधान भनेको पुनः संरचना हो। जस्तो तपाईँको म एउटा उदाहरण पनि दिन्छु, मोहन शमशेरजी मोहन शमशेर राणा प्रधान राणा कालको अन्तिम प्रधानमन्त्री हुनुहुन्थ्यो, तर के अरे नेपालमा प्रजातन्त्र स्थापना भइसकेपछि त्यही मोहन शमशेर के अरे रिफाइन भएर चाहिँ के अरे प्रधानमन्त्रीका रूपमा नियुक्ति हुनुभयो र परिणाम के प्राप्त भयो, यो मोहन शमशेरको नियुक्ति होइन क्या, यो राणा शासनको चाहिँ के अरे न्यायालय भनेको चाहिँ राणा शासनको पजनी होइन एउटा कब्जा पनि होइन क्या। हामी त अहिले कुन अवस्थामा छौँ भने साँच्चै गर्ने हो शासकले भने एउटा माइतीघर मण्डलाबाट जस्तो तपाईँले चाहिँ बाह्र क्लास पढेको व्यक्तिले मेरिटोक्रेसीको परिभाषा दिन सक्दैन। साँच्चै तपाईँले चाहिँ यो मेरिटोक्रेसीको टेस्ट गर्ने हो भने आफूले बुझाएको थेसिस र डिजर्टेसनलाई माइतीकार मण्डलबाट एक घन्टामा जुन भाषामा लेखिएको छ त्यो भाषामा चाहिँ के अरे नागरिकहरूलाई जानकारी दिने अवस्था सिर्जना गरियोस्, त्यसले मेरिटोक्रेसी स्थापित गर्छ। त्यस कारण म सम्भावना चाहिँ देख्दिनँ, किन देख्दिनँ भन्नुहुन्छ भने उहाँहरू सबैको पृष्ठभूमि त्यही हो, बुझ्नु भएन, उहाँहरूले गरेका हरकत
2: न्यायालयमा चाहिँ राजनीतिक नियुक्तिहरू थियो, दलीयकरण थियो, होइन, न्यायालयमा चाहिँ आफ्ना गोजेका मान्छेहरू चाहिँ पठाइन्थ्यो भन्ने खालको कुरा त हिजो पनि उठे। अब न्याय परिषदकै संरचना तपाईँले हेर्ने हो भने तिनजना चाहिँ राजनीतिक पृष्ठभूमिकै व्यक्तिहरू हुन्छन् त्यहाँ छनौट समितिमा। अब संवैधानिक परिषदमा आइसके पछाडि पनि राजनीतिक पृष्ठभूमिकै हाबी हुन्छ, यदि भएन भने कम्फर्टेबल खोजिन्छ। हिजो 77 केपी ओलीले 2 चाहिँ सिफारिस गर्न सक्ने गरी संशोधन गरे, बालेन्सा आएर पनि 3 निर्णय गर्न सक्ने गरी नै संशोधन गरे, कम्फर्टेबल सबैले खोज्छन्। अब यसबाट कसरी उन्मुक्ति हुन सकिन्छ?
3: यसको प्रश्नका सन्दर्भमा त मैले भने नि तपाईँलाई, हिजो कुनै एउटा पार्टी थियो होला तर त्यो सरकारमा जाँदाखेरि त्यो पार्टीको हैसियत रहन्छ रहँदैन। त्यस कारण मैले तपाईँलाई के भने शासकीय योग्यता र शासकीय नैतिकता, हिजो बालन शाह राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ के अरे वरिष्ठ नेताको रूपमा हुनुहुन्थ्यो, आज त्यो पोजिसन हो कि उहाँको यो मुलुकको प्रधानमन्त्रीको पोजिसन। त्यस कारण शासकीय विवेक जुन छ नि, शासकीय विवेकलाई चाहिँ शासकीय नैतिकताले गभर्न गर्नुपर्दछ। त्यस कारण उहाँले न्याय परिषदमा 3 राजनीतिक पृष्ठभूमिका व्यक्ति छन् भन्नुको अर्थ भनेको त्यहाँ न्यायालयमा राजनीतिक दलका चाहिँ कारिन्दाहरू अवसरवादीहरू के अरे नियुक्ति गर्नुपर्छ भन्ने होइन क्या, अदालतमा। त्यस कारणले शासकहरूमा राजनीतिक शासकहरूमा योग्यता चाहिन्छ, शासकहरूमा नैतिकता चाहिन्छ, शासकहरूमा मापदण्ड चाहिन्छ।

0: होइन तपाईँले थाहा छ नि त जस्तो उच्च अदालतभन्दा माथि चाहिँ न्यायाधीशहरूलाई केन्द्रमा आउन कति गाह्रो छ होइन लोकसेवाबाट फ्रेस आएका न्यायाधीशहरू चाहिँ होइन केन्द्रमा आउनै सक्दैनन् सर्वोच्चमा पुग्नै सक्दैनन् त्यहाँ चाहिँ निकै ठुलो सिन्डिकेट छ तर दलीय भागभन्डाका आधारमा आफ्नो वकालत गरेका आधारमा चाहिँ फुत्त वकालत पेसामा लागेका व्यक्तिहरू चाहिँ न्यायाधीशको बिल्ला भिरेर चाहिँ अगाडि बढेको स्थिति छ धेरै खालका प्रक्रियाहरू छन् नि त होइन साजी
1: होइन यता सुन्नु शासन सञ्चालन गर्ने विषय चाहिँ एउटा मापदण्डको हुन्छ क्या अमेरिकामा राजनीतिक दलको मान्छे न्यायाधीश हुन्छ तर राजनीतिक दलको मान्छेले न्यायाधीश नियुक्ति हुन्छ तर त्यो त्यसले न्यायाधीश नियुक्ति भइसकेपछि राजनीतिक दलीय भूमिका निर्वाह गर्दै गर्दैन भन्ने प्रश्न हो क्या उसले अब आफूलाई आफ्नो परिचयका रूपमा दियो भने न्यायाधीशका रूपमा स्थापित गर्यो क्या अहिले अझ तपाईँलाई अर्को विषय पनि म अत्यन्त गम्भीरताका साथ भन्छु कस्तो परिस्थिति सिर्जना भएको छ भन्नुहुन्छ भने नि साथ देवर विद्वानले भतिजी विद्वानले भतिजो विद्वानले बहस गर्थे र अङ्कल श्रीमानले चाहिँ के अरे भाउजूले भतिजो र सालीहरूले गरेको बहसलाई चाहिँ सदर गर्ने अवस्थामा सिर्जना भएको छ जबसम्म मैले तपाईँलाई के भने भने जबसम्म शासकहरूमा विभेद रहँदैन जबसम्म शासकहरूमा योग्यता स्थापित हुँदैन जबसम्म शासकहरूमा नैतिकता स्थापित हुँदैनन् त्यति बेलासम्म चाहिँ तपाईँको चाहिँ के अरे जतिसुकै सुशासनको परिकल्पना गरे पनि त्यो परिकल्पना सम्भव हुँदैन त्यस कारणले पहिलो विषय त महत्त्वपूर्ण विषय के हो भने शासकीय योग्यता शासकीय नैतिकता र शासकीय विवेक र शासकीय करेज हो त्यस कारण मैले तपाईँलाई के भने भने अहिलेको कन्टेक्स्टमा चाहिँ नि मैले फलानालाई सिफारिस गरेँ भन्नुभन्दा पनि यिनीहरूको जुन पृष्ठभूमि छ नि जुन पृष्ठभूमि एउटै छ साँच्चै न्यायालयलाई चाहिँ त्यहाँ यो कास्ट आइरन क्या यो रिकन्डिसनको फलामको प्रयोग गर्नुभन्दा नयाँ सोरुमबाट ल्याएर माइतीकर मण्डलमा परीक्षण गरेर तपाईँहरू जस्ता मान्छेहरू अगाडि बसेर प्रश्न सोधेर न्यायिक मूल्य मान्यता आचरण र विवेकको सम्परीक्षण गरेर यदि प्रधान न्यायाधीशको नियुक्ति गरियो भने तपाईँले सोधेको प्रश्नको अर्थ पुरा हुन्छ
0: हामी यसको विषयमा आज बृहत छलफल गर्नेछौँ टेलिभिजन रेडियो लगायतका प्लेटफर्महरूमा यहाँलाई यो समयका लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु नमस्कार उहाँ हुनुहुन्थ्यो कानुनका जानकार डाक्टर महेन्द्र जङ शाह आदरणीय श्रोता नेपाली बसमा छोटो विषय हुन्छ विषयपछि पुनः उपस्थित हुनेछौँ
2: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी साबिकको राष्ट्रिय बिमा संस्थान प्रधान कार्यालय काठमाडौँ

0: को पैसा सीधे खल्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिङ र स्ट्रीमिङ का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपाल मा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी सेवा प्रदान करने डिश होम इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान करने डिश होम इंटरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माय डिश होम एप
4: यो हो नेपाली रेडियो नेटवर्क
5: हरो विषयमा तारो बहस नेपाली बहस यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ
6: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
7: डिश होम फाइबर नेट
8: यतिकै हाम्रो बेसमा नेकपा एमालेका नेता राजेन्द्र गौतम हुनुहुन्छ राजेन्द्र जी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
9: नमस्कार धन्यवाद
8: कस्तो छ यहाँको स्वास्थ्य

0: स्वास्थ्य अवस्था राम्रै हुनुहुन्छ, स्फूर्ति हुनुहुन्छ?
1: म त एकदम नै राम्रो छ त हजुर, मेरो त।
0: तर पार्टीको त राम्रो छैन?
1: होइन, अब त्यो त जनमतबाट कहिले तल कहिले माथि भइरहन्छ नि, त्यो त के हुने?
0: होइन, तल र माथि त स्वाभाविकै थियो, अब यति तल थियो, यति तल गयो कि अब त्यो कल्पना नै नगरेको ठाउँमा गयो नि त पार्टी।
1: होइन, त्यस्तो हुँदै हुँदैन राजनीतिमा।
0: किन हुँदैन? त्यो त देखिसक्यो त।
1: होइन, देखियो त, परिणामै आइसक्यो त, तपाईँले होइन दुनियाँले थाहा पाइसक्यो नि।
0: थाहा पाइसके आज हेर्नुहोस् त, अनि एमाले किन यति कमजोर भयो आज तपाईँहरूको कारणले? होइन,
1: अब जनताको परिवर्तनको एजेन्डालाई हामीले बोक्न सकेनछौँ भनेर भन्नु पर्यो हो, मान्छेले त परिवर्तन चाहे।
0: जनताले डिजिटल खोजे, तपाईँहरू चाहिँ परम्परागत रूपमै अगाडि जानुभयो होइन?
1: होइन, अब डिजिटलको युग पनि सुरुवात भएको छ, त्यसको परीक्षण हुन बाँकी नै छ, त्यो पनि ठुलो अग्नि परीक्षामा छ हजुर।
0: तर नीतिला कार्यक्रममा त पुरै डिजिटलाइजेसन गर्यो नि त सरकारले।
1: होइन, अब किताबमा डिजिटलाइजेसन गरेर हुँदैन, अब त्यसको चाहिँ यो खास गरिकन तपाईँले नीति कार्यक्रमको कुरा गरिरहँदा चाहिँ यो
0: डिजिटलाइजेसन जताततै प्रविधि परियोजनाहरू हेर्नुहोस् त आज।
1: अब महत्त्वाकांक्षीको त यसको कुराकानी नै नगर्नु सबै हो। यो वास्तवमा भन्दाखेरि नेपाल सरकारको नीति तथा कार्यक्रम 2083 जो हिजो प्रस्तुत भयो, यसको नेपाल सरकारको चाहिँ यो सैद्धान्तिक अवधारणा हो र वास्तवमा विकासको मार्गचित्र हो। तर यो कसरी लागू हुन्छ, अब यी कार्यक्रमहरूलाई लागू गर्नका लागि स्रोत के हो, बजेट विनियोजन के हुन्छ, स्रोत सुनिश्चितता के हुन्छ भन्ने कुरा देखिन भइसकेकै छैन। त्यसैले अहिले चाहिँ के भन्छ भन्दाखेरि यो खाली चाहिँ सूचना र प्रविधिलाई मुख्य प्राथमिकतामा राखेर यो चाहिँ कार्यक्रम आएको देखिन्छ, तर कार्यक्रममा खास सुधार र रूपान्तरणको स्पष्ट खाका भने कार्यक्रमले बोक्न सकेको देखिनँ मैले।
0: होइन, यहाँ हेर्नु न, सीमा रहित अर्थतन्त्र, 7% आर्थिक वृद्धि दर लक्ष्य, सबै कारोबार डिजिटल प्लेटफर्मबाट, नेपाली जलको ब्रान्डिङ, रोजगार प्रवर्धन, सीमा विवाद समाधान, कूटनीतिक संवादबाट, ड्रोन तथा नाइट भिजनबाट चाहिँ सीमा नाकामा निगरानी गरिने, ओहो यति राम्रो कार्यक्रम आयो नि त होइन अहिले?
1: होइन, भाषामा सारे भाषामा लेखनमा सूचना प्रविधिलाई मुख्य आधार मानेर अथवा डिजिटाइजेसनलाई मुख्य आधार मानेर यो कार्यक्रम जसरी प्रस्तुत भएको छ, अब यो कार्यक्रमको कार्यान्वयन र कार्यक्रमको कार्यान्वयन मात्र होइन, कार्यक्रमलाई कार्यान्वयन गर्नका निम्ति यसको स्रोतको सुनिश्चितता भन्ने कुरा, बजेटले कसरी यसलाई चाहिँ सम्बोधन गर्छ त्यो हेर्न बाँकी छ।
0: होइन, एउटा कुरा, सहकारी पीडितले पनि त बचत फिर्ता पाउने भए, आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन हुने भयो, सोलर कार्डको प्रयोग हुने भयो, चुरेको वैज्ञानिक उत्खनन हुने भयो।
1: अब यसमा अब तपाईँले भन्ने कुरा हेर्न ठाउँमा छ, तर हामीले हेर्दाखेरि के देख्छौँ भने वास्तवमा यो सरकारको जसले नेतृत्व गरेको हो, सरकारको प्रधानमन्त्री बालिन बिनाको चाहिँ के अरे भनौँ नीति कार्यक्रम जस्तो हामीले अनुभूति गरेका छौँ।
0: किन
1: यो चाहिँ 100 बुदामा लेखिया छ, ठिकै छ, 100 बुदाको सार छ, तर धेरै जसो कार्यक्रमहरू यदि डिजिटाइजेसनको फ्याक्टरलाई त्यहाँ छोडिदिने हो भने धेरै जसो कार्यक्रमहरू कोही पुराना कार्यक्रमहरू आएका छन्, न त यसले चाहिँ उहाँहरूले गर्नुभएको आन्दोलनको चाहिँ आन्दोलनको मूल मर्मलाई बोक्न सकेको छ, न त यसले मुलुक रूपान्तरणको या जनताले चाहेको रूपान्तरणको स्पष्ट खाका यसले दिन सकेको अवस्था छ। त्यसैले यसरी हेर्दाखेरि अक्षरमा यसलाई लिट्रेसीमा हेर्दाखेरि आर्थिक वृद्धि दर, रोजगारी र उत्पादनमा वृद्धिको आधार ले स्पष्ट दिन सकेको चाहिँ हामीले देखिरहेको छैन नीति कार्यक्रम हेर्दाखेरि। अब डिटेलमा बाइलाइन त अध्ययनकै क्रममा छ, तर सरसर्ती हेर्दाखेरि यो नीति कार्यक्रमले मुलुकको आर्थिक वृद्धि दर जो 7%ले म गर्छु भनेर भनेको छ, रोजगारी सिर्जनाको कुरा छ, उत्पादन वृद्धिका कुराहरू छन्, त्यसको चाहिँ स्पष्ट आधार र खाका यसले प्रस्तुत गर्न सकेको चाहिँ देखिएन।
0: हिजो नीतिता कार्यक्रम प्रस्तुत हुँदा हुँदै फुत्त निस्केर हिँड्नुभयो, उहाँ अलिकति बिरामी पर्नुभयो भनेर हाल्नु भएको थियो हाम्रो उहाँको सल्लाहकारले असीम शाहले,
1: बिरामी पर्नुभयो त पछि जोडियो। तर के छ भने बालेन प्रधानमन्त्री देशको प्रधानमन्त्री हो, जो गेटमा जुन गेटअपमा उहाँ त्यहाँ प्रस्तुत हुनुभयो, उहाँले जुन खालको कार्यशैली त्यहाँ प्रस्तुत गर्नुभयो, उहाँले जसरी आफ्नो कार्यक्रम हेड अफ स्टेटले आफ्नो कार्यक्रम पढिरहेको निम्ति जसरी त्यसलाई बहिष्कार गरेर उहाँ बाहिर निक्लिनु भयो, यो अत्यन्त टिट लाग्दो, अमर्यादित, दुनियाँले देख्दा र हेर्दा पनि अशोभनीय जस्तो चाहिँ अनुभूति हामी सबैलाई भएको छ, जो तपाईँलाई पनि भइरहेको छ।
0: होइन, अहिलेको अवस्थामा चाहिँ प्रधानमन्त्रीले यसलाई बहिष्कारै गरेको हो त्यसो भए नीति तथा कार्यक्रमलाई?
1: हजुर,
0: नीति तथा कार्यक्रमलाई बहिष्कारै गरेको हो र त्यसो भए?
1: होइन, विषयमा छोडेर हिँडेको त अमर्यादित भएन, अशोभनीय भएन,
0: असंसदीय भयो होइन नेपालको इतिहासमा यो पनि असंसदीय भयो तपाईँहरूको विचारमा?
1: आजसम्म नेपालको इतिहासमा अशोभनीय, अब अशोभनीय, अमर्यादित ढङ्गको चाहिँ व्यवहार उहाँले देख्नुभयो, त्यो चाहिँ एउटा गम्भीर खालको छ, त्यसलाई इग्नोर गरेको पनि देखियो नि, यसले जसरी हेरे पनि हुन्छ।
0: तर बालेन शाह त एक्सनमा हुनुहुन्छ अहिले देश बनाउनलाई, होइन?
1: होइन, ठिक छ, एक्सनमा त म हुँदै हुनुहुन्छ, बुझेकै छ, हिँडाइमै एक्सन छ, घराइमै एक्सन छ, एक्सनको कुरामा केही छैन।
0: राजेन्द्र गौतमजी इनर्जेटिक प्रधानमन्त्री पाएको छ नि, होइन देशले?
1: होइन, इनर्जेटिक उमेरको चल्ला पूर्जा त सबै पाएको छ, तर अब यसमा चाहिँ दुई तिनवटा कुराहरू खास गरिकन राजनीतिक दलहरूसँगको संवाद गरेर संविधान संशोधन गर्छु भन्दा भर्खर रियलाइजेसन हुँदैछ। यहाँ राजनीतिक दलहरू पनि छन्, दलहरूसँग पनि संवाद गर्न जरुरी छ, सहमति बेगर संविधान संशोधन हुँदैन भन्ने कुराको रियलाइजेसन चाहिँ नभए त यहाँ कोही छैन हामी बाहेक भन्ने नै थियो। त्यसैले गर्दाखेरि यो रियलाइजेसनको चाहिँ यो नीति तथा कार्यक्रमले सरकारको सैद्धान्तिक अवधारणाले एउटा रियलाइजेसनको प्रक्रिया आरम्भ गरेको छ र संविधान संशोधनको एजेन्डालाई प्राथमिकता दिन दिएको जस्तो देखिन्छ। तर यसले चाहिँ अब दलहरूको उपस्थिति र सहमति अनिवार्य छ भन्ने कुरालाई पनि उसले ध्यानमा राखेको चाहिँ देखियो। यो एउटा चाहिँ यो ठिकै छ, यसलाई हामीले खुसीकै रूपमा लिनुपर्छ यो विषय, एउटा विषय यो भयो। अर्को चाहिँ विश्वविद्यालयलाई बोर्ड अफ ट्रस्टीको मोडलमा लाने जो कुरा गरेका छ, यसलाई पनि नकारात्मक रूपमा लिनु परेन, यो पनि यसलाई पनि त्यो ढङ्गले लिन सकिन्छ। तर के छ भने हामीले चाहिँ के सोचेका थियौँ भन्दा, यति ठुलो बहुमत, झन्नै दुई तिहाईको बहुमत बोकेको सरकारले यो नीति कार्यक्रम चाहिँ यसले आन्दोलनको स्पिड पनि टोटल बोक्छ, रूपान्तरणको स्पष्ट खाका लिएर नेपाली जनताले चाहेको परिवर्तनको जो अपेक्षा हो त्यसलाई चाहिँ पुरा गर्छ भन्ने हाम्रो विश्वास थियो। त्यो चाहिँ विश्वास चाहिँ अहिले पुरा भयो जस्तो लागेन। हेर्नुहोस्,
0: अब जाँदा जाँदै नेकपा एमाले रिफर्म हुँदैछ होइन, अब यो अपरेसनै गर्ने ठाउँमा पुगेको छ नि एमाले, होइन?
1: यो त रिफर्म पनि एउटा, रिफर्म त सबै रिफर्म हुन्छ नि, त्यो समय नै कुरो, आफूलाई परिवर्तन गर्दै अगाडि जाने हो सबै राजनीतिक दल।
0: अपरेसन हुन्छ कि सामान्य ट्रिटमेन्ट हुन्छ, खालि त्यो एन्टिबायोटिक खुवाएर छोडिन्छ फेरि?
1: होइन, एन्टिबायोटिक खुवाएर भन्ने नै एउटा टोटल रिफर्मको प्रक्रियाबाट जान्छ। हामीले लिइरहेका एजेन्डाहरूमा काहीँ त्रुटि भयो कि नीति, नेतृत्व, विधि, प्रक्रिया, यो सबै चिज त्यो पनि विधिसङ्गत हुन्छ नि, कसैलाई एउटा व्यक्तिलाई छेलेर। यसमा मेरो अलिकति चाहिँ भनाइ के छ भने, यो अहिले जति पनि सङ्कटका बिचमा हामी आयौँ र पार्टी जुन खालको परिस्थितिमा आयो नि, त्यो परिस्थितिको समाधान, यसको जिम्मेवारी, यसको नैतिक मोरल जिम्मेवारी चाहिँ एकजना पार्टी अध्यक्ष ओलीलाई मात्रै थुपारेर हुँदैन, केन्द्रीय सचिवालयले लिनुपर्छ भन्ने, यो कोर अफ लिडरसिप हो। हिजो पद प्राप्त गर्दा उनकै आँगनमा गएर रोएर पद प्राप्त गर्ने, अनि अहिले चाहिँ दोषदेखि एकातिर थन्क्याएर आफू त्यसबाट उम्कने जो प्रयास भइरहेछ त्यो चाहिँ गलत छ। र हाम्रो भनाइ के छ भने, यो समग्र प्रक्रिया नै को सम्पूर्ण दोषको जसको यसको चाहिँ जिम्मेवारी केन्द्रीय सचिवालयले लिनुपर्छ, त्यसको नाम निम्ति चाहिँ आवश्यकता पर्ला, यदि हामीले त्यसको व्यवस्थापनको प्रक्रिया अगाडि बढाउने हो भने त एउटा अर्ली महाधिवेशनसम्म गएर पनि त यसको चाहिँ समाधान खोज्नुपर्छ, एउटा व्यक्तिबाट यसको व्यक्ति हटाएर यसको ट्रिटमेन्ट हुने मैले देखिरहेको छैन।
0: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, आगामी दिनको शुभकामना, नमस्कार। नेकपा एमालेका नेता राजेन्द्र गौतम। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
3: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563-363, 98563-60917 र 98563-60867।
4: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
5: बाफ्रे,
4: अब चाहिँ के हुने हो?
6: खै खै, के आयो त्यस्तो? ह्या, यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
4: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
9: नेपाल सरकार, विज्ञापन।

0: FM 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
1: सम्पर्क 9846-41-633, 9817-15-089, 9864-0385।
3: किन आँखा मिचेको मिचे गरेको?
4: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
3: धेरै समय मोबाइल चलाइसी क्या हो?
4: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
4: बुझेँ।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए, गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: दमौली FM 94.2 समुदायको

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: मरेकी के हो?
1: हेर त रगत रगत भो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाजा खानी होला खै?
5: जाम न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा।
6: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
5: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609991, 9704074042437।

0: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहु सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290 9811751760।
1: दमौलिया FM 94.2 समुदायको

0: चुनाव आइरहन्छ, सरकार फेरिरहन्छन्, सरकारसँगै फेरिरहन्छन् त केवल सत्ता र सत्ता वरिपरि चार्नेहरूको भविष्य, तर जनता र देशको मुहार कहिले फेरिन्छ? म पार्टी त पार्टी भन्दै झगडा गर्ने, भोट हाल्ने भोइ कार्यकर्ताले के पाए? आज देश नबन्नु र लुटिनुमा गलत नेतृत्वलाई जिताउने सबै जनता र कार्यकर्ता पनि दोषी हुन्। सबैले सोच्ने समय आएको छ,
1: साँच्चै बुझ्ने र बुझाउने समय आएको छ, तर बुझाउने पो कसरी?

ए देश नभने नेता मात्रै गलत भर होइन, जनताको नि सही र गलत जान्ने बुद्धि छैन। पैसा मासु भातमा बिकी नराम्रोलाई रोज्छौँ, नराम्रोलाई रोज्छौँ अनि राम्रो।

न त भने सिङ्गापुर न तायो रेला भएको दोग बन्द गर्यो देश डुबाउने खेला आफ्नो काण्ड लुकाउन र सत्तामा रहिरहन न त पार्टी न त वादी छेपा

दलित जति धनी सफल शिक्षित भानी खुला जात को हेर्ने नजर उस्तै छ मन मानी संविधान को धारा होइन हेर गाउँको धारा मान्छेबाट मान्छेहरू।

विश्वभन्दा बिसौँ वर्ष हामी पछि पर्यौँ, केही कुराको निर्माण छैन प्रयोग मात्रै गर्यौँ। चाहने भए हाम्रो देशमा के को कमी छ र पछि पर्यो भ्रष्ट नेता।

जनताको गुनासो र सल्लाह सुझाव मान्ने, नबिकेर विदेश नीति बनाउन नि जान्ने, योग्य सक्षम त्याग्न सक्ने, नेतृत्व गर्ने पनि, पोसाउ त देश चलाउन हामी सक्छौँ।

हामी गोर्खाली, हाम्रो नेपाल हाम्रो पुर्खाहरूको जितको चिनारी हुन्। कसैले नबनाउन् ठिक छ, तर नबिगारुन् अनि कसैलाई नबेचुन्। हामी मरे पनि हाम्रो देश बाँचिरहोस्, हाँसिरहोस्।

0: TFM 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
9: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
1: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
9: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
10: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था। वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने। न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास चार दमौली तनहु। फोन नम्बर 98563363, 98563917 र 98563867।
11: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
11: 98058000700,
3: 98460 40344।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो। बाप रे अब चाहिँ के हुने हो?
2: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नाति न, यस्तो त जसले लेखिहाल्छ नि।
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
7: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
6: ए हो र, सेवा राम्रो हुन्छ त?
7: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
6: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
7: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
8: 9827848448, 9846554495 र 9846011818।
9: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
10: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइँदो रहेछ नि।
9: अनि त्यो कहाँ पाइन्छ त?
10: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
11: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
12: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरुम
11: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
12: फर्निचर उद्योग
11: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
13: 9560443234।
11: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
14: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न, त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
11: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 9560252380, 9014852518 र 9065153।

0: FM 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
5: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अंकल, अंकल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
8: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीवशास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98 560 63 363, 98 560 60 917 र 98 560 60 867।
13: दमौली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाजा खाने होला? खै
14: जान न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा।
1: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
14: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2 गढसमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98 26 60 09 91, 97 074 042 34

0: EFM 94.2 समुदायको आवाज
1: आहा कस्तो राम्रो रंगरोगन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि
1: मैले पनि घर बनाउनु छ भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो
3: भोपाल हार्डवेयर ब्यास चार मेन रोड भोरलेटार चोक दमौली तनहुँ प्रोपाइटर भोपाल आले हजुर हामी कहाँ प्लाई सिसा फर्माइका किला कब्जा एल्मुनियम पाइप पाता स्वदेशी तथा विदेशी रङ नेपाटपको पिपिआर सिपिभिसी पिभिसी पाइप फिटिङ डोर फिटिङ किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ साथै टाइल मार्बल ग्रेनाइट चिप्स बाथरुम फिटिङका आइटम्सहरू हिन्दवेयर बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ बिपी सप्लायर्स फोन 0565653 19 98567 27 319
4: यता नआऊ है बुहारी तलै बस छाछुत नगर आज कति दिन रे
5: तिन दिन भयो
4: तिमीलाई थाहा छ रिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
5: केही हुन्न मुवा सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
4: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
5: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
6: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
4: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिनँ हामीले जे सिक्यौँ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
7: महिनावारीलाई मर्यादित बनाऊ विभेद अन्त्य गरौँ
8: नेपाल सरकार विज्ञापन बोर्ड
1: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
9: होइन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
1: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
9: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको
1: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
9: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
1: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
1: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

मानिसको जोबन पिपलको पाता जस्तो फिलिलिली झरी जाने रहेछ, सुन चाँदी भन्नु मात्रै माया ठुलो रहेछ। हो सन्दोगको कुरा बेला र मौका।

0: 94.2 समुदाय को आवाज।
1: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 97452-82-00-00।
7: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था। वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली तनहुँ। फोन नम्बर 9856-63-363, 9856-60-9-17 र 9856-60-8-67।
8: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
9: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 मा पाइन्छ नि दिदी।
8: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
9: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
8: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9841-00-61, 9866-73-344।
10: आहा, कति राम्रो बगैँचा बनाउनु भएको! कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
11: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
10: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
3: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
10: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
3: व्यास 3 प्रशासन चोक दमौली।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10-100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500-3,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2,000-12,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3,000-16,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाउ।
1: दमौली FM 94.2 समुदायको आवाज।
2: We are Subisu Internet. Subisu Gig Fiber exceeding expectation.
3: स्मार्ट मान्छे स्मार्ट तरिका प्रभु बैंकको मोबाइल ब्याङ्किङ।
4: प्रभु बैंक, the reason for your success.
3: छिटो सजिलो र विश्वासिलो, यस्तो हातमै पैसा दिए जस्तो। प्रभु मनी ट्रान्सफर,
5: प्रभु मनी ट्रान्सफर, प्रभुकै इच्छा।
6: रोयल सुज नामै कफी छ,

0: भनिन्छ वनको कस्तुरी जसले आफ्नै नाभिमा रहेको बिनाको सुगन्ध जान्दैन, तर मानिस त्यस्तो कस्तुरी हो जसले आफ्नो सुगन्ध जान्ने क्षमता राख्दछ। तर पनि हाम्रो समाजमा त्यस्ता धेरै व्यक्तिहरू छन् जसले आफ्नो क्षमता जान्दैन, देशैभरि लुकेर रहेका त्यस्ता क्षमता र प्रतिभाले खोज्ने कार्यक्रम यो हो करोडौं कस्तुरी। कला, साहित्य, सङ्गीत र सञ्चार क्षेत्रका दिग्गज व्यक्तिहरू यस कार्यक्रमको निर्णायक मण्डलमा हुनुहुन्छ र अबको पालोमा आफ्नो प्रस्तुति लिएर आउँदै हुनुहुन्छ अनागरिक समूह।
1: के हो यो अनागरिक समूह भनेको?
2: खै कति धेरै नाम, कपडा पनि एउटै छ, खतरा हुन्छ क्या?
1: गीत पनि गाउँछ होला,
2: कोही त नाच्ने जस्ता पनि छन्।
3: धन्यवाद,
4: स्वागत छ तपाईँहरूलाई।
5: धन्यवाद।
4: समूहको नाम अनागरिक राख्नु भएको रहेछ, कुन अर्थमा?
3: जसले नेपाली नागरिक भएर पनि नागरिक भएको महसुस गर्न पाएका छैनन् त्यसको अर्थमा अनागरिक समूह।
6: ओहो, नाम चाहिँ बडो प्रतीकात्मक र रचनात्मक लाग्यो मलाई।
7: कसरी बन्नुभयो अनागरिक समूह?
3: हामी देशैभरिबाट छौँ, हिमाल, पहाड, तराई सबैतिरबाट। हामी सबैजनाको केही न केही प्रतिभा छ, केही न केही सपना छ, त्योभन्दा पनि एउटा स्वाभिमानी नेपाली भएर सुखी र सरल जीवन जिउने चाहना छ, तर त्यो चाहना पुरा भएको छैन र पनि देशको बिचट्टै माया लाग्छ। नेपाली हुनुमा गौरव पनि भएको र गुनासो पनि भएको मानिसहरू खोजेर मैले बनाएको छ यो समूह।
8: हामीले गर्न खोजेको काम तपाईँ एक्लैले आँट्नु भएछ, अब हेरौँ न त अनागरिक समूहको प्रस्तुति।

0: तपाईहरुले त्यो देशको सुन्दर तारा कथा बेता छर्लङ्ग देखाइदिनु भने
1: खै के दिन सक्छौं र हामी तपाईहरुलाई
2: छ एउटा कुरा
3: तपाईहरु सिधै फाइनलमा जादै हुनुहुन्छ
1: खै के दिन सक्छौं र हामी तपाईहरुलाई
2: छ एउटा कुरा
3: तपाईहरु सिधै फाइनलमा जादै हुनुहुन्छ।

0: ओली एफएम 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले
2: होइन के को गन्थन हो सानी
1: केही होइन आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ हजुर भने कुरै बुझ्नुहुन्न
2: सुनको गहना होइन यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि
1: हेर्नुहोस् बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ
2: कहाँ छ बाराई सुनचाँदी पसल
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ
2: प्रोप्राइटर संजय हेकतराज बाराही ज्वेलर सुनचाँदी पसल न्यू रोड कालिका मार्ग चोक दमौली तनहु
1: सम्पर्क 9842641633 9817150898 9864603385
3: होइन सन्देश के भयो तिमीलाई बडो चिन्तामा देखिन्छौ त के सोचिरहेछौ
4: लौरी हुने सपना थियो भर्तुन जाउँ भनेको दाँत भने केलहार सत्यनाश पारो
3: ए यति कुरामा नि के को टेन्सन लिएर होला ढोरबराई डेन्टल केयरमा जाउ न तिम्रो समस्याको समाधान त्यही हुन्छ
4: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस् विश्वास तपाईँको सेवा हाम्रो हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने
3: नमिलेको दाँतहरू मिलाउने
4: दाँत सफा गर्ने र टल्काउने

0: गनाउने रोगको उपचार, मुखमा पुरे दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमोली। फोन नम्बर 9846065102, 9864704780। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 9058500700,
5: 9846040344।

0: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाजा खानी होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704042342।
3: दमोलिया FM 94.2 समुदायको आवाज।

0: BFM 94.2 समुदायको आवाज।
1: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
2: ल देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ, राति र बिहान सबेरमा उज्यालो राखौं। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाइ।
2: दाजुभाइको केको गफगाफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656504459। मोबाइल नम्बर 9803880384, 9846739931।
3: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 9856363363, 9856609017 र 9856608667।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9865414437।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 563 715 र 98 41 12 07 40।

0: FM 94.2 समुदायको आवाज
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदैछ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याज 3 दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848448 9846554595 र 9460111818
4: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है
5: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउँ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
4: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनु पर्छ खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
8: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी
7: हो र कति खोजे पदमचोकमा पो रहेछ त
8: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
7: विवाह व्रतबन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
8: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास 2 पदमचोक दमौली तनहु सम्पर्क नम्बर 9840001 9066373444
10: तपाईँलाई थाहा छ तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल कोट पाइन्ट नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहु सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 9843338290 9811751760
7: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
11: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
9: आउनुहोस्। हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिमनी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
11: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
9: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658-563-715 र 98-41-12-07-40।
0: दमौली FM 94.2 समुदायको

0: दमोली एफएम 94.2 समुदाय को आवाज।
1: मंजू तिमी त विदेश जान लाग्यौ रे।
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 9858007000,
6: 9846040344।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563644, 98563606.
2: दमौली FM 94.2 समुदायको आवाज।
3: भोलिबाट त तिमी काठमाडौँ, म गाउँ। हाम्रो भेट कहिले हुन्न होला है? अब राम्ररी जानु,
4: तिमी पनि राम्ररी जानु।

0: DFM 94.2 समुदाय को आवाज
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना नसा पेट मुटु हाड जोर्नी छाला दाँत तथा मृगौलाको परीक्षण उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेष विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056-525-012 056-525-013।
3: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
4: लौरिउने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
3: ए, यति कुरामा नि केको टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
4: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
3: नमिलेको दाँतहरू मिलाउने,
4: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरे दाँत राख्ने,
3: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर भोलेटार चोक दमौली। फोन नम्बर 98460-65-102, 98460-70-480। पुनश शनिबार सेवा बन्द रहनेछ।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
5: 98-58-00-700,
6: 98-460-40-344।
7: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईको शहर दमौलीमा अवस्थित
8: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
7: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
8: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली, तनहु। फोन नम्बर 98-560-60-424, 98-660-010-92।
7: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
9: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
10: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई। दाजुभाइको के को गफ गफ हुँदैछ?
9: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
10: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
9: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
10: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846739।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563 63 98563 69 17 र 98563 68 67।
2: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
3: होइन के को गन्थन हो सानी?
2: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
3: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
2: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
3: कहाँ छ बाराई सुनचाँदी पसल?
2: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरूका गरगहनाहरू पाइन्छ।
3: कहाँ छ बाराई सुनचाँदी पसल?
2: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
3: प्रोप्राइटर संजय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली तनहुँ।
2: सम्पर्क 98462 41 633, 98175098, 98464 0383 85।
4: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
5: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
4: ए हो र, सेवा राम्रो हुन्छ त?
5: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
4: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
5: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
6: 98 27 18 48 48, 98 46 55 54 95 र 98 4 60 11 818।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 कोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
8: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
7: अनि त्यो कहाँ पाइन्छ त?
8: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
9: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98 4 66 14 438।
10: प्रोप्राइटर दीपक गैरे, ओम

0: फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
1: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
0: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल
1: मोबाइल नम्बर 9816466683
3: 9560343434
1: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न आज त म आफै गएर किनेर ल्याउँछु
4: हेर न हेर बुद्धि सुन जस्तो कुरा जहाँ पायो त्यही किन्नुहुन्न त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ
1: हजुर हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस् प्रोप्राइटर डम्बर बराली ब्यास 3 सफा सडक दमौली इलिसा फेन्सी भएको घरमा मोबाइल नम्बर 9856025380 9814852518 र 9065153332

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधि सभाको बैठक बस्दै शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची। आगामी वर्षको बजेट सिलिङ 18 अर्ब 90 अर्ब तोकियो। देवासम्मको प्रदेश स्तरीय भेला विराटनगरमा जारी। श्री विनायक धुलीखेल सड़क निर्माण सुस्त भएपछि सरकारवालाको चासो, काम तीव्र पार्न दबाव। वर्षाका कारण विभिन्न राजमार्गहरू प्रभावित। धादिङमा 3 सवारी एक आपसमा ठोकिँदा 37 जना घाइते। एसईको नतिजा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्न र उत्तर पुस्तिका हेर्न पाउने। असार 1 गतेदेखि पूरक परीक्षा सञ्चालन गर्ने निर्णय। नतिजामा 4% बढीले सुधार। अमेरिका र इजरायलसँगै युएईले पनि इरानमाथि आक्रमण गरेको खुलासा। लावन टापुको आक्रमण युएईको सहभागिताको प्रमाण भएको रिपोर्टद्वारा पुष्टि। इन्डोनेसियामा 37 कागजातविहीन आप्रवास बोकेको डुङ्गा डुब्दा 14 जना बेपत्ता। र विश्वकप क्रिकेट लिग टूमा नेपाल र स्कटल्याण्ड बीचको खेल जारी। स्कटल्याण्ड विरूद्ध सन्दीपको सनसनीपूर्ण बलिङ। फिफा विश्वकपका लागि अर्जेन्टिनाको 55 सदस्यीय प्रारम्भिक टोली घोषणा।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

डान्सरको खरिदमा क्यासब्याक तथा स्योर साउन्ड गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्सपायर ग्रेट।

0: का स्मार्ट डोमेस्टिक अप्लायंसेस को खरीद में हर एक 15 दिन में सेट ऑफ 5 प्रोडक्ट जीतने अवसर र बम्पर उपहार में मेघौली सेराई में लग्जरी स्टे साथ ही हीरो स्प्लेंडर प्लस मोटरसाइकिल जीतने मौका पनि। QR कोड स्कैन करी सहभागिता जनाउनुहोस् र यो नया वर्षलाई अझ विशेष बनाउनुहोस् सीजी संग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभाको बैठक सम्बन्धी खबरबाट संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो 1 बजे सिंहदरबारमा बस्नेछ। आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ। बैठकमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। आज दिउँसो 1 बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने 6 दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको हो। प्रमुख प्रतिपक्षीय दल तथा नेपाली कांग्रेस दलका नेता भीष्मराज आङदाम्बे, नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची छ। त्यस्तै श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर साईले सम्बोधन गर्नुहुने कार्यसूची छ भने आगामी आर्थिक वर्ष 83-84 लागि 18.90 खर्ब रूपियाँको बजेट सीमा सिलिङ तोकिएको छ। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले मंगलबार बसेको अर्थ समितिको बैठकमा यसबारे जानकारी दिनुभएको हो। चालू आर्थिक वर्षको खर्च र राजस्वको अवस्था कमजोर रहेकै बेला आगामी वर्षको बजेटको तयारी भइरहेको छ। सचिव उपाध्यायले प्रस्तुत गरेको विवरण अनुसार चालू वर्षमा हालसम्म पूँजीगत खर्च जम्मा 26% मात्र भएको छ भने राजस्व संकलन लक्ष्यको 60% अर्थात 8.86 खर्ब मात्र पुगेको छ। संघीय संसद अन्तर्गतका 8 संसदीय समितिका बैठक अहिले जारी छन्। बिहान 10 बजेदेखि जारी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विषयगत उपसमिति गठनको विषयमा छलफल भइरहेको छ भने पूर्वाधार विकास समितिको बैठकमा सड़क सुरक्षा मनसूनको समयमा सवारी व्यवस्थापनको विषयमा छलफल हुँदैछ। त्यस्तै महिला तथा सामाजिक मामिला समितिमा मधेसी आयोगको काम कारवाही सम्बन्धमा आयोगका पदाधिकारीहरूसँग छलफल हुँदैछ। शिक्षा समितिमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यमान अवस्था तथा भावी कार्ययोजनाबारे छलफल हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेले बुधबार पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गर्नुभएको हो। बिहान 9 बजे बस्ने गरी बोलाइएको बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। राष्ट्रपतिले आगामी फदौ वा असोजमा पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आजदेखि प्रदेश स्तरीय भेला शुरू गरेको छ। पार्टीले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान मार्फत प्रदेश स्तरीय भेलाहरू गरिरहेका बेला देउवा समूहले पनि आन्तरिक रणनीति तय गर्न भेला शुरू गरेको हो। देउवा समूहले कोशी प्रदेश स्तरीय भेला मोरङको विराटनगरमा गरेको छ। नेता मीन विश्वकर्माले विचार समूहमा रहेका नेताहरूलाई एकताबद्ध राख्दै आन्तरिक छलफललाई प्रभावकारी बनाउन भेला आयोजना गरिएको जानकारी दिनुभएको छ। त्यस्तै देउवा समूहले भोलि काठमाडौँमा बागमती प्रदेश स्तरीय भेला पनि गर्ने भएको छ। भेला बबर महल स्थित कार्की ब्याङ्क्वेटमा दिउँसो 1 बजेबाट शुरू हुनेछ। देउवा समूहले प्रदेश स्तरीय भेलाका लागि कोशीमा कृष्ण प्रसाद सिटौला र मधेसमा आनन्द प्रसाद ढुङ्गानालाई समन्वयको जिम्मेवारी दिएको छ। त्यस्तै गण्डकीमा लेखलाल श्रेष्ठ, बागमतीमा प्रकाशमान सिंह र प्रकाशरण महतले समन्वय गरिरहेका छन्। भक्तपुरको सूर्यविनायकदेखि काभ्रे पलाञ्चोकसम्म को धुलीखेलसम्म 6 लेनमा विस्तार भइरहेको सड़क आयोजनाको निर्माण कार्यमा ढिलासुस्ती भएपछि स्थानीय तह र सरकारवाला निकायले चासो व्यक्त गरेका छन्। बनेपामा आयोजना निर्माण व्यवसायी तथा सरकारवाला बीच भएको छलफलमा वर्षायाम अघि यात्रुलाई सहज आवागमनको व्यवस्था मिलाउन निर्माण कार्य तीव्र बनाउन जोड़ दिएको छ। छलफलमा सड़क विस्तार अन्तर्गत बनेपा क्षेत्रका सर्भिस लेन तथा सहायक सड़कहरू अवरोध रहित रूपमा सञ्चालन ल्याउने प्रतिबद्धता निर्माण पक्षले जनाएको छ। पूर्ण माता खोला पुल तथा भैंसेपाटी खोला पुल आसपास अवरूद्ध बनेका सर्भिस लेन तथा सहायक मार्ग तत्काल सञ्चालनमा ल्याउन आवश्यक निर्माण कार्य अघि बढाइने बताइएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा कार्यरत मुस्तकी मिया गम्भीर अपराध सम्बन्धी कसुरमा पक्राउ परेका छन्। सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर एक बल्थी घर भई हाल राजविराज नगरपालिका वडा नम्बर तीन पाखरेल टोल बस्ने 27 वर्षीय मुस्तकी मिया अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा पक्राउ परेका हुन्। उनलाई सोमबार राजविराजबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

पाँच हजारको खरिदमा क्यासब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: यो नया वर्ष को अवसर में सीजी का टीवी एंड होम अप्लायंसेस को खरीद में आकर्षक कैश बैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड वॉशिंग मशीन में 2 केजी एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एसी में फ्री इंस्टॉलेशन। नागरिकता भए पुग्छ, सीजी एलएक्स ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर। अविरल वर्षा र प्राकृतिक विपत्तिका कारण मुलुकका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। आधुवादिक विवरण अनुसार बाढ़ी र पहिरोका कारण केही सड़क खण्डहरू पूर्ण रूपमा बन्द भएका छन् भने केही एकतर्फी मात्र सञ्चालनमा रहेका छन्। काभ्रेपलाञ्चोक जिल्लाको खुरकोट नेपाल थोक कटुन्जेबेसी सड़क खण्डमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। गत वैशाख 22 गतेदेखि नै सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै पीपी राजमार्गको उक्त खण्ड बन्द गरिएको हो। सुरक्षाका कारण सो क्षेत्रमा सवारी साधन चलाउन अनुमति दिइएको छैन। कोशी प्रदेशका दुई मुख्य राजमार्गहरूमा पनि अवरोध कायमै रहेको छ। भोजपुर नगरपालिका वडा नम्बर 5 बोखिममा वैशाख 12 गते आएको बाढ़ीका कारण सड़क अवरोध भएको थियो। हाल उक्त स्थानमा वैकल्पिक बाटोको समेत व्यवस्था गरी सड़क एकतर्फी रूपमा सुचारू गरिएको छ। संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर 3 नयाँ बस्तीमा वैशाख 23 गते खसेको पहिरोका कारण राजमार्ग प्रभावित भएको छ। अहिले सो स्थानमा पहिरो पन्छाएर बाटो एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका 6 बैरेनीमा 3 वटा सवारी साधन एकै ठाउँमा ठोकिँदा 37 जना घाइते भएका छन्। गैराती 11:30 बजे काठमाडौँबाट चितवनतर्फ गइरहेको बागमती प्रदेश 03-001-006 नम्बरको ट्रकलाई बागलुङतर्फ गइरहेको बागमती प्रदेश 01-006-7499 नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। त्यसपछि सो बसलाई बिरगंजतर्फ गइरहेको अर्को बसले पछाडिबाट ठक्कर दिएको थियो। 3 वटा सवारी साधनमा रहेका जम्मा 68 यात्रुहरू मध्ये 37 जना घाइते भएको जिल्ला प्रहरी कार्यालय थादिङले जानकारी दिएको छ। बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा उपचार गराएर 3 जना डिस्चार्ज भइसके पनि बाँकी 34 जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार जारी छ। गैराती नै काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै 19 जना र त्रिवी शिक्षण अस्पताल महाराजगंजमा 9 जनालाई पठाइएको थियो। स्थानीय अस्पतालमा उपचारका लागि लगिएका थप 6 जनालाई पनि पछि काठमाडौँ नै रिफर गरिएको जनाइएको छ। प्रहरीले दुर्घटनामा संलग्न 2 वटा बस र ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसई 2083 सफल भएकाहरूका लागि पूरक परीक्षा सञ्चालन गर्ने मिति तय गरेको छ। बोर्डले सोमबार सार्वजनिक गरेको नतिजासँगै पूरक परीक्षा असार 1 गतेदेखि सञ्चालन गर्ने जानकारी गराएको हो। बोर्डका अनुसार पूरक परीक्षा असार 9 गतेसम्म सञ्चालन हुनेछ। नन ग्रेडेड भएका विद्यार्थीलाई लक्षित गर्दै परीक्षा सञ्चालन गर्न लागि जनाइएको छ। यस वर्षको एसईमा नियमित तर्फ 4 लाख 30

6,667 विद्यार्थी सहभागी भएका थिए, जसमध्ये 2,84,160 विद्यार्थी ग्रेडेड भएका छन् भने 1,46,507 विद्यार्थी नन ग्रेडेड भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको विस्तृत कार्यतालिका तथा परीक्षा केन्द्र सम्बन्धी जानकारी छिटै सार्वजनिक गरिने जनाएको छ। त्यस्तै बोर्डले प्रकाशित नतिजामा चित्त नबुझ्ने परीक्षार्थीका लागि पुनर्योग र उत्तर पुस्तिका हेर्न पाउने व्यवस्था गरिएको पनि जनाएको छ। बोर्डका सदस्य सचिव जङ्गबहादुर अरियालले जारी गरेको विज्ञप्तिमा विद्यार्थीले अनलाइन मार्फत नै पुनर्योगका लागि आवेदन दिन सक्ने उल्लेख गरेका छन्। मादक पदार्थ सेवन मापस गरेर सरकारी गाडी चलाउँदा दुर्घटना गराएका कैलालीका गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टलाई थनगढ़ी उपमहानगरपालिकाले 35,000 रूपियाँ क्षतिपूर्ति तिराउने भएको छ। गत शनिबार राति मेयर भट्टले चलाएको सुपप्र 01001661 नम्बरको सरकारी गाड़ी मोहना पुल अतरिया 6 लेन सड़क खण्डको गेटामा दुर्घटना भएको थियो। मापस गरेर लट्ठ भएका मेयरले चलाएको गाड़ी सड़क छेउको रेलिङमा ठोकिएको थियो। थनगढ़ीका नगर प्रमुख गोपाल हमालको सचिवालयका अनुसार उपमहानगरपालिकाका प्राविधिकहरूले गरेको मूल्याङ्कन अनुसार उक्त रेलिङ मरमत गर्न 35,000 रूपियाँ खर्च लाग्ने स्टेटमेन्ट निकालिएको छ। सही रकम बराबरको जरिवाना मेयर भट्टलाई तिराउन लागि हो। उपमहानगरपालिकाले रकम असुल गर्न नगर प्रहरी पठाए पनि मेयर भट्टले भने आफू स्वयंले नै रेलिङ मर्मत गरिदिने प्रतिबद्धता जनाएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

एन्सरको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL, इन्सपायर ग्रेटनेस।

अनि क्याश ब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजी सँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अमेरिका र इजरायलसँगै संयुक्त अरब इमिरेट्स युएईले पनि इरानमाथि आक्रमण गरेको खुलासा भएको छ। अमेरिकी अखबार वाल स्ट्रीट जर्नलले सार्वजनिक गरेको रिपोर्ट अनुसार अमेरिका र इजरायलले आक्रमण गरिरहेका बेला युएईले पनि इरानमाथि सैन्य आक्रमण गरेको थियो। सोमबार सार्वजनिक उक्त रिपोर्टले इरान विरूद्धको युद्धमा अमेरिका र इजरायललाई साथ दिने अर्को देशका रूपमा युएईको सहभागिता रहेको दावी गरिएको छ। युएन पर्सियन खाड़ी स्थित इरानको लावन टापुमा रहेको एक तेल प्रशोधन केन्द्रमाथि गरिएको आक्रमणमा पनि संलग्न रहेको रिपोर्टमा उल्लेख छ। त्यस्तै मलेसियाको पश्चिमी तटमा रहेको पाङ्गोर टापुमा इण्डोनेसियाका 37 जना कागजात विहीन आप्रवासी बोकेको डुंगा डुब्दा 14 जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन्। प्रारम्भिक अनुसन्धानले डुंगामा सवार 37 जना मध्ये 23 जना पीड़ितलाई उद्धार गरिएको जनाएको छ भने बाँकी व्यक्तिहरू पत्ता लगाउने प्रयास जारी छ। पेराक एमएका निर्देशक मोहम्मद सुकरी खोटोपलले विज्ञप्ति जारी गर्दै प्रारम्भिक अनुसन्धानले आप्रवासीहरू मे 9 इण्डोनेसियाको किसरनबाट पेनाङ तेरेङ्गान सेलेनगो र क्वालालम्पुर लगायत मलेसियाका अन्य गन्तव्यहरूतर्फ हिँडेको उल्लेख गरेका छन्। अब खेल खबर। आईसीसी पुरूष क्रिकेट विश्वकप लीग टू अन्तर्गत नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। किर्तिपुर स्थित त्रिवेणी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिङ गरेको हो। नेपालका लागि सन्दीप लामिछानेले 4 विकेट हात पारेका छन्। 21 ओभरमा 2 विकेट लिएका सन्दीपले 23 ओभरको अन्तिम बलमा 3रो विकेट हात पारेका हुन् भने 25 ओभरको 2रो बलमा 4थो विकेट लिएका छन्। अहिले स्कटल्याण्ड 26 ओभरको समाप्तिमा 4 विकेटको क्षतिमा 132 रन बनाएर खेलिरहेको छ। त्यस्तै आगामी जुन 11 उत्तर अमेरिकामा शुरू हुने फिफा विश्वकप 2026का लागि साबिक विजेता अर्जेन्टिनाले आफ्नो प्रारम्भिक टोली सार्वजनिक गरेको छ। अर्जेन्टिना फुटबल संघ एन्फाले सोमबार 55 सदस्यीय चम्बो टोलीको घोषणा गरेको हो। अर्जेन्टिनाले घोषणा गरेको यस सूचीमा अनुभवी र युवा खेलाड़ीहरूको सम्मिश्रण रहेको छ। टोलीमा कप्तान लियोनल मेस्सीको नेतृत्व कायमै छ भने केही स्थापित नामहरू बाहिरिएका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधि सभा बैठक बस्दै शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची। आगामी वर्षको बजेट सिलिङ 18.90 अर्ब तोकियो। देवा समूहको प्रदेश स्तरीय भेला विराटनगरमा जारी। सूर्य विनायक धुलीखेल सड़क निर्माण सुस्त भएपछि सरकारवालाको चासो। काम तीव्र पार्न दबाव। वर्षाका कारण विभिन्न राजमार्गहरू प्रभावित। दादिङमा 3 सवारी एक आपसमा ठोकिँदा 37 जना घाइते। एसईको नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्न र उत्तर पुस्तिका हेर्न पाउने। असार 1 गतेदेखि पूरक परीक्षा सञ्चालन गर्ने निर्णय। नतिजामा 4% बढ़ीले सुधार। अमेरिका र इजरायलसँगै युएईले पनि इरानमाथि आक्रमण गरेको खुलासा। लावन टापुको आक्रमण युएईको सहभागिताको प्रमाण भएको रिपोर्टद्वारा पुष्टि। इण्डोनेसियामा 37 कागजात दिन आप्रवासी बोकेको डुङ्गा डुब्दा 14 जना बेपत्ता। र विश्वकप क्रिकेट लिग टूमा नेपाल र स्कटल्याण्ड बीचको खेल जारी। स्कटल्याण्ड विरूद्ध सन्दीपको सनसनीपूर्ण बलिङ। फिफा विश्वकपका लागि अर्जेन्टिनाको 55 सदस्यीय प्रारम्भिक टोली घोषणा। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563 63 363, 98563 69 17 र 98563 68 67।
1: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
2: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास 2 कालिका मार्ग दमौली तनहुँ।
2: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 63 444, 98560 60 656।

0: बोली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
4: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
5: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
4: ए हो र, सेवा राम्रो हुन्छ त?
5: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
4: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
5: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
6: 9827848448, 9846554495 र 9460611818।
1: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
7: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
1: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
7: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
0: दमौली एफएम 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लागिसक्यो के खाजा खानी होला खै
2: जान्न त

0: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नया नया डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350। दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625637115 र 9841120740।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98 0 58 00 700,
1: 98 460 40 300 34।

0: होली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलांग, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 65 65 25।
4: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
5: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
4: ए हो र, सेवा राम्रो हुन्छ त?
5: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
4: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
5: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
6: 98 27 18 48 48, 98 46 55 54 95 र 98 4 60 11 818।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98 0 58 00 700,
1: 98 4 60 40 300 34।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840001, 9066373344।
3: फुलको आँखामा फुलै संसार,
4: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
5: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
4: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
5: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
4: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9865414337।
5: व्यास 3 प्रशासन चोक, दमौली।

0: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811571760।
1: दमौली FM 94.2 समुदायको आवाज।

0: BFM 94.2 समुदायको आवाज
1: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563 63 98563 69 17 र 98563 68 67।
2: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
3: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
2: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
3: त्यहाँ के पाइन्छ र?
2: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
3: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
2: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
4: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ। विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
5: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
4: व्यस्तोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
5: सम्पर्क नम्बर 98463 43 780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मोनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मोनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
1: 9856343।
4: दमौली FM 94.2 समुदायको

0: FM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागे कान्छा
2: हुन्छ हुन्छ दाई
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
4: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827172042
3: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
1: होइन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
3: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
1: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको
3: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
1: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
3: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
3: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9709549080 र 9829157713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल ब्यास 2 दमौली लक्ष्मी टोल सुनचादी लाइन
6: दमौली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो के खाछ हानि होला खै
5: जान्न त मीनाक्षी चटपट एन पानीपुरी पसलमा
7: हजुर हामी कहाँ सफा छिटो र मिठो पानीपुरी चटपट दही पुरी आइसक्रिम र चिसो पाइन्छ
5: प्रोपाइटर चन्दन बानिया ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि सम्पर्क नम्बर 9826609991 9774074034

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 565 25।
4: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
5: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
4: ए हो र, सेवा राम्रो हुन्छ त?
5: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
4: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
5: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
6: 98 27 18 48 48, 98 46 55 54 95 र 98 4 60 11 818।
4: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
7: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
5: दाजुभाइको के को गफ गफ हुँदैछ?
4: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
5: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
4: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
5: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459, मोबाइल नम्बर 98083 80384, 98 46 37 39 31।

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स, फोन 0565653119, 98567739।
2: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाज हानी होला? खै
4: जान न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
4: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98260991, 97074, 042434।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदम चोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
2: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290, 9811751760।
3: दमौली FM 94.2 समुदायको आवाज।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। संसदमा नीति तथा कार्यक्रममाथि छलफल शुरू। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग्यो सरकारको जवाफ। सरकारलाई सामाजिक सञ्जालमा खोज्नु परेको भन्दै कटाक्ष। आगामी आर्थिक वर्ष 2083-84 लागि 18 खर्ब 90 अर्ब रूपियाँको बजेट सिलिङ तोकियो। बजेट निर्माणका लागि स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको अर्थमन्त्री वाग्लेको भनाई। अर्थ समितिद्वारा 5 उपसमिति गठन। लेखा समितिको पहिलो बैठकमै उठ्यो पोखरा विमानस्थलमा अनियमितताको विषय। पत्रकारलाई संसदीय रिपोर्टिङमा निषेध नगर्न वर्षमान पुनको आग्रह। मुलुकका विभिन्न 5 राजमार्गमा यातायात प्रभावित। अधिकांश स्थानमा मौसम नखुल्ने। फेरि आक्रमण भए 90%सम्म युरेनियम समृद्ध गर्ने इरानको चेतावनी। पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा 7 ज्यान गयो। ठूलो संख्यामा नागरिकहरू प्रभावित भएको दावी। र स्कटल्याण्डले नेपाललाई दियो 244 रनको लक्ष्य। सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै लिए 4 विकेट।

राइट यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ्स गुड

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्सपायर ग्रेटनेस।

0: साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजी सँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। संसदमा नीति तथा कार्यक्रममाथि छलफल शुरू सम्बन्धी खबरबाट प्रतिनिधि सभा बैठक शुरू भएको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि आजबाट छलफल शुरू भएको हो। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो सार्वजनिक गरेको थियो। यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको जवाब माग गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गरिरहेको अवस्थामा प्रधानमन्त्री बालन शाह विषयमा उठेर हिँड्नु अशोभनीय भएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको जवाब माग गरेको हो। कांग्रेस प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्री बाहिरिनु सामान्य विषय नभएको भन्दै प्रधानमन्त्रीको जवाब माग गर्नुभएको हो। यता नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले जनताप्रति जवाबदेही र उत्तरदायी भएर जनतासँगको खुलस्त संवाद लोकतान्त्रिक सरकारको कर्तव्य भएको बताउनु भएको छ। आज प्रतिनिधि सभामा बोल्दै आङदाम्बेले लोकतन्त्र बन्दकोठाको शासन नभएर खुला र सरल प्रक्रिया भएको स्मरण गराउनुभयो। नेता आङदाम्बेले प्रधानमन्त्री बालन शाहप्रति इंगित गर्दै सरकारलाई सामाजिक सञ्जालमा खोज्नु परेको भन्दै कटाक्ष गर्नुभयो। उहाँले संसद असामान्य परम्परासहित शुरू भएको ठम्मै रहेको पनि बताउनु भएको छ। आह्वान भइसकेको संसद एकाएकी स्थगन गरेर संसदको मुख्य अधिकार र दायित्व मानिने कानून निर्माण कार्यलाई खोसेर सरकारले करिब 150 कानून संशोधन र केही नयाँ कानून अध्यादेश मार्फत घोषणा गरेर संसदीय गरिमा र लोकतान्त्रिक मूल्यमा चोट पुर्याएको उहाँको भनाई छ। आगामी आर्थिक वर्ष 2083-84 लागि 18.90 अर्ब रूपियाँको बजेट सिलिङ तोकिएको छ। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले अर्थ समिति बैठकमा आगामी आर्थिक वर्षको बजेटको सीमाबारे जानकारी दिनुभयो। उहाँका अनुसार राष्ट्रिय स्रोत अनुमान समितिले आगामी वर्षको स्रोत र खर्चको आवश्यकतालाई ध्यानमा राखेर यो सिलिङ तय गरेको छ। यता अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय सम्बन्ध आर्थिक कूटनीतिमा र लगानी प्रवर्धनमा सरकारले विशेष ध्यान दिएको बताउनु भएको छ। अर्थ समिति बैठकमा मन्त्री वाग्लेले मुलुकका अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध आर्थिक कूटनीतिमा र लगानी प्रवर्धनमा सरकारले विशेष ध्यान दिएको बताउनु भएको हो। आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापनको चुनौती रहेको भन्दै अर्थमन्त्री वाग्लेले स्रोत जुटाएर छाड्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले 5 उपसमिति पनि गठन गरेको छ। संसदको सार्वजनिक लेखा समितिको पहिलो बैठकमै पोखरा विमानस्थल निर्माणको क्रममा भएको भनिएको अनियमितताको विषय उठेको छ। समितिको आजको बैठकमा राप्रपा सांसद खुशबू ओलीले यो विषय उठाउनु भएको हो। पहिले भएका छानबिन र अनुसन्धान प्रतिवेदन पनि हेरौं, तिनले के कस्ता समस्या औल्याएका छन्। आजको बैठकमा सांसद ओलीले भन्नुभयो, प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा पोखरा विमानस्थल निर्माणमा भएको भनिएको अनियमिततावारे लेखा समितिले छानबिन गरेको थियो। यता नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुन अनन्तले मिनी पार्लियामेन्टका रूपमा रहेका संसदीय समितिमा संचार माध्यमलाई निषेध गर्न नहुने बताउनु भएको छ। सार्वजनिक लेखा समिति बैठकमा बोल्दै पुनले मीडियालाई निषेध गरेर कुनै छलफल हुन नहुने बताउनु भएको हो। लोकतन्त्रमा सुशासन जवाबदेता र पारदर्शिता सँगसँगै अगाडि जानुपर्नेमा उहाँको जोड छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा भएका कमजोरी सुधार्न सरकार सकारात्मक रहेको बताउनु भएको छ। सिंहदरबारमा आज बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिँदै उहाँले यस्तो बताउनु भएको हो। मन्त्री पोखरेलले इन्धन अभाव र मन्त्री परिषदको निर्णयका कारण यस वर्षको शैक्षिक सत्र वैशाख 15 गतेदेखि शुरू गर्नु परेको जानकारी दिनुभएको छ। यस्तै आइतबारको विदा र क्रेडिट आवरका सम्बन्धमा कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयनका लागि काठमाडौँ र ललितपुर महानगरपालिका सहित विभिन्न स्थानीय तहका जनप्रतिनिधिसँग छलफल भइरहेको उहाँले बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल सरकार बनाएको राष्ट्रपालाई आफ्नो विगतबारे जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा केही दिन अगाडि बोल्दै उहाँले 2064 सालको चुनावमा अहिले राष्ट्रपालले पाए जस्तै मत पाएर पनि जोगाउन नसकेको स्मरण गराउनुभयो। 64 सालमा तपाईँहरू जस्तै धेरै मत ल्याएर भाँडोमा नै भूइँमा भएको नेता म हुँ। हारभन्दा जित सहन गाह्रो हुन्छ, उहाँले भन्नुभयो। करिब तपाईँहरूकै साइजमा थियौं केही समय पहिले। आफ्नै कमजोरीका कारण जनताको विश्वास बचाउन सकिएन, प्रचण्डको भनाइ छ। इतिहासले भनेको छ संख्या स्थायी हुँदैन, ढुक्क हुनुहोस्। जनताको समर्थन पनि सशर्त हुन्छ। उहाँले भने जस्तो भएन भने भोलिपल्टै हामीबाट सिक्नुहोस्। यहाँ निषेध, अपमान र प्रतिशोध होइन, विश्वास र सहकारले प्राथमिकता पाउनुपर्छ। राष्ट्रिय मानवाधिकार आयोगले मानवाधिकारको क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विषय सरकार समक्ष पेश गरेको छ। नेपालको संविधान, अन्य प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका मानवाधिकार सम्बन्धी दायित्व कार्यान्वयनमा वर्तमान सरकारले दिनुपर्ने प्राथमिकताका विषयमा शोका लागि गरिनुपर्ने कार्यहरू समेत उल्लेख गरी आयोगले सरकार समक्ष पेश गरेको आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जानकारी दिनुभएको छ। मुलुकका विभिन्न 5 राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको आजको 1:30 बजेसम्मको तथ्याङ्क अनुसार 2 सड़क खण्डमा यातायात बन्द छ भने 3 खण्डमा एकतर्फी यातायात सञ्चालन भएको छ। बाढ़ीका कारण मध्य पहाड़ी लोकमार्गको भोजपुर नगरपालिका 5 बोखिममा एकतर्फी सड़क खुलेको छ। कोशी राजमार्गको शंखुवासभा जिल्ला स्थित मकालु गाउँपालिका 3 नयाँ बस्तीमा पहिरोले सड़क एकतर्फी छ। यस्तै बीपी राजमार्गको काभ्रे स्थित खुर्कुट नेपाल थोक कटुञ्जे बेसी चल्ने सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बेनी जोनसुन सड़क खण्डको म्यादी स्थित अन्नपूर्ण गाउँपालिका 3 जलथ थलेमा यातायात एकतर्फी सञ्चालनमा छ। यता काठमाडौँ उपत्यका लगायत देशका अधिकांश स्थानमा पूर्ण रूपमा मौसम खुल्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: को खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 टीसीएल, इन्स्पायर ग्रेटनेस।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: एन्सर को खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिशवाशरमा वाशिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: न्यु इयर न्यु फाइभ माइडियासँग स्मार्ट लाइफ।
2: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा सोर सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाँकी खबर। फेरि आक्रमण भएमा 90% युरेनियम समृद्ध गर्ने इरानले चेतावनी दिएको छ। यो विदेशको खबर हो। इरानी संसद आयोगका प्रवक्ता इब्राहिम रेजाईले यो विकल्पबारे संसदमा समीक्षा गरिने बताएका छन्। यता पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीको गाड़ीलाई लक्षित गरी गरिएको बम विस्फोटमा 2 प्रहरीसहित 7 मृत्यु हुनका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ। अब खेलकुद। आईसीसी विश्वकप लीग टू अन्तर्गत त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई 244 रनको लक्ष्य दिएको छ। आज किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले 50 ओभरमा 8 विकेट गुमाउँदै 243 रन बनाएको हो। स्कटल्याण्डका लागि जर्ज मुन्सेले 75 रन बनाएका थिए। नेपालका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै 4 विकेट लिएका हुन्। यस्तै नन्दन यादव र करण केसीले समान 2-2 विकेट हात पारे। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। संसदमा नीति तथा कार्यक्रममाथि छलफल शुरू। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग्यो सरकारको जवाब। सरकारलाई सामाजिक सञ्जालमा खज्नु परेको भन्दै कटाक्ष। आगामी आर्थिक वर्ष 2083-84 लागि 18.90 अर्ब रूपियाँको बजेट सिलिङ तोकियो। बजेट निर्माणका लागि स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको अर्थमन्त्रीको भनाई। अर्थ समितिद्वारा 5 उपसमिति गठन। लेखा समितिको पहिलो बैठकमै उठ्यो पोखरा विमानस्थलमा अनियमितताको विषय। पत्रकारलाई संसदीय रिपोर्टिङमा निषेध नगर्न वर्षमान पुनको आग्रह। मुलुकका विभिन्न 5 राजमार्गमा यातायात प्रभावित। अधिकांश स्थानमा मौसम नखुल्ने। फेरि आक्रमण भए 90% युरेनियम समृद्ध गर्ने इरानको चेतावनी। पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा 7 मृत्यु, ठूलो संख्यामा नागरिकहरू प्रभावित भएको दावी। र स्कटल्याण्डले नेपाललाई दियो 244 रनको लक्ष्य। सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै लिए 4 विकेट। हवस्त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाजा खाने होला? खै
2: जान न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826 60 09 91, 97 074 042 34

0: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9914852518 र 9865315332।

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563644, 98563666।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास दुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637115 र 98412-0740।
3: दमौली FM 94.2 समुदायको आवाज।

0: दमोली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपराइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनु होला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709-49-80 र 9829-15-77-13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
4: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
3: दाजुभाइको के गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
3: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
3: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656-51-31-36, 0656-51-04-59। मोबाइल नम्बर 9803-80-384, 9846-37-39-31।
5: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहु।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म
0: छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 9058500700,
4: 9846404

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: हजुर, सम्पूर्ण लोकगीत संगीत को धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको

हजुर नमस्कार नमस्कार नमस्कार हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टेक्न आउँछौं तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोक सारथीमा श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा रहनु भएको छ जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोक सारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला तपाईको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोक सारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं मलाई प्रविधि संयोजनबाट प्रिया मगरको साथ मिलिराखेको छ आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी बाकी साथ तपाईको पनि रहन्छ हामी यति बेला सामुदायिक रेडियो जलझला एफएम 96.4 MHz लिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलझलापेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलझला सर्च गरेर तपाईले हामीलाई सुन्न सक्नुहुन्छ यति मात्र होइन तपाईले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम जानकारी गराउँछु सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगर रेडियो स्वर्गभूमि 93 MHz भिंगरी प्युठानबाट सन्तोष सुनार रेडियो झुलेनी 104.7 MHz बिजबार प्युठानबाट यमुना धामी रेडियो पारिणी 99.1 MHz बाट यति बेला साथ मिलिराखेको छ प्रकाश प्युठानीको भने रेडियो मालारानी 95.7 MHz रेडियो निरसिम्मा 107.1 MHz अर्घखाँचीबाट कोपिल आचार्य सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गल्मीबाट सुषमा मल्ल सामुदायिक रेडियो छत्रभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट हामीलाई प्रकाश आचार्यले साथ दिइरहनु भएको छ रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट तिलक घरती मगर रेडियो मोती 88.4 MHz साप सेङ्जाबाट कृष्ण बस्याल रेडियो कपिलवस्तु 104.2 MHz कपिलवस्तुबाट रीमा भर सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट मीना गुरूङ दमौली एफएम 94.2 MHz दमौली तनहुँबाट सन्देश सेडाई रेडियो फेमस एफएम 94.3 MHz कोहालपुर बाँकेबाट सुदीप कुमार थारू रेडियो भोटेउडा 90.8 MHz लमजुङबाट प्रमिला बेग्मी रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल रेडियो जनानी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लाच कोशीपारीबाट नक्कुल घरती रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्का रेडियो आफ्नो एफएम 104.8 MHz उखलढुङ्गाबाट हामीलाई साथ मिलिराखेको छ बिनु राईको भने रेडियो आफ्नो एफएम 90.4 MHz रुकुम पश्चिमबाट हामीलाई मनिषा डागीले साथ दिइरहनु भएको छ यसै क्रममा रेडियो भरतपुर 105.2 MHz चितवनबाट भिन्ने दोष केसी रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट जानु तामाङले साथ दिइरहनु भएको छ यसै क्रममा रेडियो भोजपुर 93.8 MHz भोजपुरबाट एलिजा श्रेष्ठले साथ दिइरहनु भएको छ रेडियो खबरपालिका 88.7 MHz बाट खड्गराज बस्नेत आकाशले साथ दिइरहनु भएको छ यसै क्रममा हामीलाई रेडियो बेलुका एफएम 103.9 MHz उदयपुरबाट अजम्बर पुलामीले साथ दिइरहनु भएको छ रेडियो मनसरोवर 92.1 MHz हुम्ला सिमीकोटबाट धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ यसै क्रममा रेडियो मनसरोवरबाट धनबहादुर भण्डारीले साथ दिइरहँदाखेरि हामीलाई यति बेला साथ मिलिराखेको छ प्रविधि संयोजनका मित्र हुनुहुन्छ रेडियो मूर्ति चुला 93.5 MHz डोल्पाबाट मंगला कुमारी बुढा रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्री रेडियो भरोसा 104.9 MHz
दांगुराई दीपक पुन रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पा मेनुका बुढ़ा साथ दिलाने भाई रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वत संतोष प्राजुली साथ दिलाने भाई कार्यक्रम लोकसारथी तपाई सुन्दै हुनुहुन्छ हामी यति बेला कार्यक्रम लोकसारथी सँगै छौं र कार्यक्रम लोकसारथीमा रहिरहँदा आज हामी मंगलबारी व्यवसायमा छौं र मंगलबारी व्यवसायमा रहेर के गर्छौं कसो गर्छौं तपाईलाई जानकारी नै छ होला यदि जानकारी पाउनु भएको छैन भने म तपाईलाई जानकारी गराउँछु आज हामीसँग 1 देखि 8 नम्बर सम्मका प्रश्नहरू छन् जुन प्रश्नको जवाब तपाईले दिनुपर्ने हुन्छ 98-68-39-40 को नंबर में फोन डायल गर्नुहोला 98-68-39-40 को नंबर तपाई का लागि खुला गरेका छौं फोन डायल गरेर कार्यक्रम में सहभागिता जनाउन सक्नुहुन्छ यो नंबर तपाई का लागि हामी खुला गरेका छौं आउनुस् यो तपाईको कार्यक्रमको बारेमा जानकारी हामी भने कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौं गीतपछि तपाईको माझमा फेरि आउँछौं यो गीत तपाईको लागि गीतपछि फेरि आउँछौं

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौं, नेपाली अक्षरमा फेसबुकमा जानुहोस् पहिला होइन, त्यसपछि फेसबुकमा गइसकेपछि सर्च बारमा गएर नेपाली अक्षरमा कार्यक्रम लोकसारथी लेखेर सर्च गर्नुहोला। फेसबुकमा गएर कार्यक्रम लोकसारथी नेपाली अक्षरमा लेखेर सर्च गर्नुभयो भने त्यहाँ एउटा फेसबुक एकाउन्ट भेटाउन सक्नुहुन्छ र सोही फेसबुक एकाउन्टबाट तपाईँले अडियो लाइभ सुन्दै हुनुहुन्छ। यो क्रममा तपाईँलाई जानकारी गराए कार्यक्रम लोकसारथीको फेसबुक एकाउन्टबाट अडियो लाइभ सुन्दै हुनुहुन्छ। त्यहाँ गएर कार्यक्रमलाई शेयर गर्नुहोला, कार्यक्रममा कमेन्ट गर्नुहोला। कमेन्ट गर्ने साथीहरूको र शेयर गर्ने साथीहरूको नाम हामीले वाचन गर्नेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट?
1: अस्तिनेबाट झरना राई।
0: अस्तिनेबाट झरना राई बोल्दै हुनुहुन्छ होइन?
1: हजुर।
0: के छ अस्तिनेको तिरको हालखबर?
1: एकदमै ठिकठाक छ भन्नुभयो
0: है? एकदमै ठिकठाक छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ। कति नम्बरको प्रश्न राखौँ तपाईँलाई?
1: एक नम्बरको राखिदिनु न।
0: हुन्छ, प्रश्न नम्बर एक यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर एक,

0: ल भन्नुहोस् यो गायिकाको नाम के हो, यो गीत गाउने गायिकाको नाम के हो? झर्माजी शान्ति श्री परियार कतिको ढुक्का हुनुहुन्छ? हुन्छ, हामी लक गर्छौ है त। तपाईँले दिनुभएको जवाब मिलेन है त, विदाय गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो झरना छेत्री, उहाँले शान्ति श्री परियार भन्नुभएको छ, मिलेको छैन। यति बेला हामीलाई दिपेश खत्री को भन्ने आइडीबाट सेयर भएको छ कार्यक्रम, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा कुमार प्रजाले पनि कार्यक्रमलाई सेयर गर्नुभएको छ। कुमार प्रजाले धेरै ठाउँमा कार्यक्रम सेयर गर्नुभएको छ, एक दुई तीन तीन ठाउँमा तीनवटा ग्रुपमा कार्यक्रमलाई सेयर गर्नुभएको छ। यसै क्रममा प्रतीक्षा छेत्री पुरूले पनि कार्यक्रम सेयर गर्नुभएको छ, तीन ठाउँमा उहाँले कार्यक्रम सेयर गर्नुभएको छ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। टेलिफोन सम्पर्कमा फोन गरिसकेपछि तपाईँले सही जवाब दिनुहोस् नदिनुहोस् त्यो छुट्टै कुरा भयो, तर फोन गरेर काट्ने काम चाहिँ नगर्नु होला, म तपाईँलाई आग्रह गर्छु। यति बेला साथी नमस्कार हजुर।
1: हजुर नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट?
1: म अर्घाखाँचीबाट प्रकाश कुमार।
0: प्रकाश कुमार अर्घाखाँचीबाट बोल्दै हुनुहुन्छ होइन?
1: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ प्रकाशजी, कुन रेडियोबाट हामीलाई सुन्नुभयो?
1: हजुर, रेडियो मालरानीबाट।
0: रेडियो मालरानी एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ होइन?
1: हजुर।
0: हुन्छ, कुन ल अब हामी तपाईँलाई प्रश्न राख्छौँ, प्रश्न सुन्नु भएको छ नि होइन?
1: हजुर सुनेको। हजुर
0: ल, जवाब के होला?
1: जवाब त लक्ष्मी नेउपानी।
0: लक्ष्मी नेउपानी भन्नुभयो, लक गरौँ?
1: हजुर।
0: हुन्छ, हामी लक गर्छौँ, हेरौँ जवाब मिल्छ मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेन, अहिलेको लागि विदा गर्छौँ। नमस्ते। प्रकाश कुमार आउनु भएको थियो, मिलाउनु सक्नु भएन, पालो तपाईँको हो, फोन गर्नुहोला। 16 जना साथीले सेयर गर्नुभएको छ है कार्यक्रमलाई, धेरै धेरै खुसी लाग्यो मलाई। अमर बुढा मगरले कार्यक्रमलाई सेयर गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ अमर बुढा मगरलाई कार्यक्रमलाई सेयर गर्नुभएकोमा। र यति बेला अर्को साथी हुनुहुन्छ, अर्को साथी आउनु भएको छैन, प्रयास गर्ने हो होइन, प्रयास गर्नका लागि आउनुहोला, म तपाईँलाई आग्रह गर्छु। मिल्ने नमिल्ने त्यो आफ्नो ठाउँमा छ, तर प्रयास गर्न भने हामी कहिले पनि छोड्नु हुँदैन है। प्रयास गर्न छोड्यो भने हामी निष्क्रिय भइन्छ, त्यसैले प्रयास गर्न, कुनै पनि कुरामा प्रयास गर्न हामी छोड्नु हुँदैन। एक दिन सफल नहोला, दुई दिन सफल नहोला, तेस्रो दिन त अवश्य पनि सफल भइजाला होइन, त्यो कारणले गर्दा। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? उज्जे तामाङ ओखलढुङ्गाबाट बोल्दै हुनुहुन्छ होइन?
2: हजुर सर।
0: के छ उज्जेजी, हाल खबर तपाईँको? ठिक छ, प्रश्न सुन्नु भएको छ? ल हुन्छ, हामी बजाउँछौ, ध्यान दिएर सुन्नुहोला।

0: ल भन्नुहोस् यो गाय यो गीतको गायिकाको नाम के हो?
1: ओहो गाह्रो गाह्रो भयो त सर।
0: झटारो भन्नुहोस् न, मिल्न नि सक्छ।
1: हजुर मिल्यो नि सबैले, अब झटारो तानु
0: है।
1: हजुर अब लक्ष्मी ल्याउ भने भन्छ,
0: लक्ष्मी ल्याउ पनि भन्नुहुन्छ, लक गरौँ। हुन्छ ल अलग गर्छ है त। तपाईँले दिनुभएको जवाब मिलेन, अहिलेको लागि विदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गर्न गरिसकेका छौ। हामीलाई फेसबुकमा यति बेला तेजेन्द्र योगीले कार्यक्रमलाई सेयर गर्नुभएको छ। पहिला गीत राख्छौ, गीतपछि हामी सही जवाब लिएर आउनेछौ। यो गीत तपाईँको लागि

0: जम्भो घुम्ना दाङ घोराई तुलसी बलबीर चलाउने र पूर्णिमा सेनको आवाजमा रहेको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौं। यो पूर्णिमा सेन एउटा लोकदोहोरी क्षेत्रमा लोकदोहोरी प्रतिष्ठानको मा पनि आबद्ध हुनुहुन्छ। यो क्रममा तपाईँलाई जानकारी गराए सम्भवतः लोकदोहोरी प्रतिष्ठान सल्यानको अध्यक्ष हुनुपर्छ होइन। पूर्णिमा सेनको आवाजमा रहेको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसक्यो। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: भोजपुरबाट
0: विजय राई बोल्दै हुनुहुन्छ। के छ विजयजी, भोजपुरतिर गयो हालखबर?
1: अघि बिहानसम्म पानी परिरहेको थियो, अहिले चाहिँ मजाले घाम
0: लागिरहेछ। मजाले घाम लागिरहेछ होइन, अघि नै पानी परिराखेको थियो होइन।
1: हजुर
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज कति नम्बरको प्रश्नहरू जाइमा पार्नुहुन्छ?
1: मलाई तीन
0: नम्बरको प्रश्न है।
1: हजुर
0: हुन्छ, तपाईँको लागि प्रश्न नम्बर तीन यस प्रकार रहेको छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर तीन,

0: ल भन्नुहोस् त्यो गीत गाउने गायकको नाम के हो? यो गीत गाउने गायकको नाम के हो? विजयजी, यो गीत गाउने गायकको नाम के हो?
1: राजु परियार
0: भन्नुहुन्छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, हामी चेक गरौँ। हुन्छ, हामी चेक गर्छौँ, हेरौँ तपाईँले दिनुभएको जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेन, अहिलेको लागि विदा गर्छौँ। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी विजय राई, उहाँले राजु परियार भन्नुभएको छ, तर राजु परियार होइन है, उहाँले दिनुभएको जवाब चाहिँ मिलेन। पालो तपाईँको हो, फोन गर्नुहोला, हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, कार्यक्रमलाई सेयर गर्नुहोला। यति बेला साथी नमस्कार हजुर। नमस्कार, को बोल्नुभयो, कहाँबाट? गोरी मगर उदयपुरबाट बोल्दै हुनुहुन्छ। के छ गोरी, हालखबर तपाईँको? हाम्रो पनि एकदम ठिक छ, कार्यक्रममा आउनु भएको छ। यति बेला के गर्दै हुनुहुन्छ? ए, अनि कुन रेडियोबाट हामीले सुन्नुभयो गोरीले कार्यक्रमलाई? आफ्नो एफएमबाट सुन्दै हुनुहुन्छ होइन? ल, कार्यक्रममा आउनु भएको छ, प्रश्न सुन्नु भएको छ कि छैन? प्रश्न सुन्नु भएको छ कि छैन? ल, सुन्नु भएको छ भने जवाब भन्नुहोस्।
2: हजुर,
0: प्रश्न सुन्नु भएको छ भने जवाब भन्नुहोस् भनेको।
2: ए, हुन्छ, यो विष्णुमाझी भन्छु दाइ।
0: विष्णुमाझी?
2: हजुर।
0: विष्णुमाझी केटा हो कि केटी हो, पहिला यो छुट्याउनुहोस् त।
2: हजुर, केटीको भन्नु पर्ने होला दाइ।
0: तपाईँले कार्यक्रम सुन्नु भएको छैन क्या?
2: हजुर, सुनिरहेको छु।
0: अनि सुन्नु भएको छ भने प्रश्न सुन्नु भएको छ कि नै? अनि सुन्नु भएको छ भने मैले के सोधेको थियो, प्रश्न सुनेको छु भन्नुहुन्छ, फेरि केटाको हो कि केटीको भन्नुपर्ने हो भन्नुहुन्छ? बरु सुने छैन भने सुने छैन दाई, प्रश्न एकचोटि बजाइदिनुहोस् भन्नुहोस् होइन। अब प्रश्न सुनेको छु भन्नुहुन्छ, अनि त्यसपछि मैले गायकको नाम सोधिरहेको छु, गायिकाको नाम भनिरहनु भएको छ होइन, यस्तो त नगरिदिनुहोस् न, अलिकति ध्यान दिएर कार्यक्रम सुनिदिनुहोस् क्या। यदि प्रश्न सुन्नु भएको छैन, फोन ट्राई गर्दै प्रश्न सुन्नु भएन भने दाई प्रश्न सुनेको छैन बजाइदिनुहोस् भन्नुहोस्, हामी बजाइदिन्छौँ होइन, तर अब प्रश्न के छ उत्तर के चाहिँ नदिनुहोस् न होइन, यो अलिकति ध्यान दिनु पऱ्यो कि कार्यक्रमतर्फ, यो कुरा म तपाईँलाई जानकारी गराएँ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, 9868304040 फोन डायल गर्नुहोला, नम्बर तपाईँका लागि हामी खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला 9868304040 फोन डायल गर्नुहोला। के छ साथी, हुनुहुन्छ हुनुहुन्न भन्नुभएको छ। अब म सेयर गर्ने साथीहरूको नाम वाचन गर्छु। हामीलाई सन्जु मगरले कार्यक्रमलाई सेयर गर्नुभएको छ, पूर्ण बहादुर मगरले पनि कार्यक्रमलाई सेयर गर्नुभएको छ। अब केही कार्यक्रमकामा यति बेला साथी आउनु भएको छ। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट?
3: धनकुटा नगरपालिका गङ्गा राणा बोल्दैछु हजुर, म हजुरको कार्यक्रममा साथ सुने आज चाहिँ फोन लाग्यो हजुर।
0: ए, आज चाहिँ फोन लाग्यो, मेरो कार्यक्रम होइन नि हो यो, यो मेरो मात्र कार्यक्रम होइन नि हो, त तपाईँहरू सबैको कार्यक्रम हो है, हजुरको कार्यक्रम भन्न पाइन्न है त
3: हजुर, मैले भनिहालेँ गल्ती, संसारको हामी सबैको।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ अनि प्रश्न सुन्नु भएको छ यहाँले गङ्गाजीले?
3: हजुर, सुन्नु चाहिँ मैले सुनेको छु, तर एकखेप यस्तो बताइदिनु भए क्लियर हुन्थे।
0: एउटा अब एउटा हामी गीत बजाएको गीत सुन्नु भएको छ कि नै, प्रश्नमा बजाएको गीत
3: नै?
0: ए ल, हामी एकचोटि बजाउँछौँ, ध्यान दिएर सुन्नुहोस् ल।
3: हजुर, हस् हजुर।

0: ला भन्नुस यो गीतको गायकको नाम के हो?
1: यो गीतको गायकको नाम म त हजुर पास आएन हजुर
0: आएन आएन
1: आएन सकिन हजुर
0: हुन्छ अहिलेको लागि बिदा गर्छौ नमस्ते। टेलिफोन सम्पर्कमा गंगा आउनु भएको थियो धनकुटा नगरपालिकाबाट। अब म केही कमेन्टहरू वाचन गर्छु त्यसपछि गीत बजाउँछु अनि सही जवाब जानकारी दिनेछौ। जानकी थापाले कार्यक्रमलाई मा कमेन्ट गर्नुभएको छ धेरै धेरै धन्यवाद। टीकाराम सुनवारले पनि कार्यक्रम सुन्दै रहेको जानकारी। यसै क्रममा दिपेश खत्रीकोले कार्यक्रमलाई शेयर पनि गर्नुभएको छ कार्यक्रममा कमेन्ट पनि गर्नुभएको छ। कुमार प्रजाले कार्यक्रम सुन्दै हुनुहुन्छ यसै क्रममा हामीलाई। रमला सम्पाङले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। भावना मगरले पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ यसै क्रममा। अर्जुन याकाले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ यसै क्रममा हामीलाई। लक्ष्मण मगरले पनि कार्यक्रमलाई सुन्दै रहेको जानकारी दिनुभएको छ। भुवन रावतले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। अमर बुढा मगरले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। तेजेन्द्र योगीले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ अनि सुन्दै हुनुहुन्छ हामीलाई। सञ्जु मगरले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ सुन्दै हुनुहुन्छ। पूर्ण बहादुर मगरले पनि कार्यक्रमलाई सुन्दै रहेको जानकारी दिनुभएको छ। अंकित सिंहले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ यसै क्रममा हामीलाई। मुस्कान केसीले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ। अब गीत राख्छौ, गीत प्रसिद्ध भएको माझमा फेरि आउँछौ। 9868309940 फोन डायल गर्दै गर्नुहोला। सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी तपाईँले अंग्रेजीमा होइन नेपाली अक्षरमा कार्यक्रम लोकसारथी लेखेर सर्च गर्नुभयो भने हामीलाई भेटाउन सक्नुहुन्छ। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ र हामी त्यहाँबाट प्रसारणमा छौ, लाइभमा पनि छौ र कार्यक्रमलाई शेयर गर्नुहोला। हामी शेयर गर्ने साथीहरूको नाम पनि वाचन गर्नेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए। मिस यु अल लेख्नु भएको छ युनिसा चामलिङ राईले, धन्यवाद दिन्छौ। र अब गीत राख्छौ, गीत प्रसिद्ध भएको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: बलकृष्ण वाग्ले र देवी घरतीको आवाज, बलकृष्ण बालकृष्ण वाग्ले र देवी घरतीको आवाजलाई हामीले प्रस्तुतिमा जोडिसकेका छौं। यी गीत संगीतहरू हामी कुनै बेला कार्यक्रम लोकसारथीको प्रश्न उत्तरमा राखेकै गीत संगीतहरू हुन् है। एक पटक हामीले प्रश्न उत्तरको लागि सोधिसकेका गीत सबै गीतहरू प्रश्न उत्तरमा हामी राखेकै गीत संगीतहरू हुन् जुन तपाईँलाई हामी सोधिराखेका छौं। यो कुरा म तपाईँलाई जानकारी गराए। यति बेला अर्को साथी हुनुहुन्छ हुनुहुन्न भन्ने संकेत मलाई प्राप्त भएको छ। 9868 39 40 मा फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: हजुर नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट?
1: हजुर यता लुङ्ग्रीबाट, महेश बिसी हो।
0: महेश बिसी लुङ्ग्रीबाट, के छ लुङ्ग्रीतिरको हालखबर महेशजी? बादल लागिराखेको छ। कति नम्बरको प्रश्न राखौँ यहाँलाई?
1: मलाई 8 नम्बरको बताइदिनुहोस्
0: न। 8 नम्बरको हुन्छ। तपाईँको लागि प्रश्न नम्बर 8 यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर 8,

0: ल भन्नुहोस् यो गीत कुन गीत हो?
1: हजुर म चाहिँ रुन्छ मन किन रुँदैन भन्ने भन्छु है।
0: रुन्छ मन किन रुँदैन होइन?
1: हजुर रुन्छ नि मन किन रुँदैन।
0: रुन्छ नि मन किन रुँदैन, कतिको ढुक्का हुनुहुन्छ?
1: हजुर यस्तै यस्तै सुनेको थियो है त्यो के
0: भयो। हुन्छ हामी लग गर्छौँ है त।
1: हुन्छ
0: तपाईँले दिनुभएको जवाब सही छ, पाँचजना साथीलाई सम्झिनुहोस्।
1: लन्च विशिष्ट हजुरको लागि, अनि प्राविधिक मित्रको लागि, अनि दिदी प्रिया विष्टलाई, अनि सम्पूर्ण कार्यक्रम सुन्ने साथीहरूले चन्द्री बिरान सन्त नमस्ते।
0: नमस्ते, टेलिफोन सम्पर्कमा महेश विशी लुङ्ग्रीबाट आउनु भएको थियो। अब म कमेन्ट वाचन गर्छु। कमेन्ट धेरै साथीहरूले गर्नु भएको छैन कमेन्ट, होइन एकजना साथीले मात्रै अहिले नयाँ कमेन्ट आएको छ। निरुता ओली बासकोटाले कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ, र तपाईँले सामाजिक सञ्जाल फेसबुकमा तपाईँ दसजनाले मात्रै हेरिरहनु भएको छ अहिले चाहिँ कार्यक्रमलाई, होइन र तपाईँले सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोक सारथी लेखेर सर्च गर्नुहोला, त्यहाँबाट तपाईँले सुन्न सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। र अब हामी गीत राख्छौं लक्ष्मी नेउपानी र पुरुषोत्तम नेउपानीको आवाज, रमेश बिजीको शब्द सिर्जनामा रहेको रुन्छ निमन किन रुँदैन, रुखो बोली नबोला निर्माया, वचनको घाउ निको हुँदैन भन्ने गीत राख्छौं। गीतपछि फेरि आउँछौं।

0: यो गीतको श्रोतालाई फेरि पनि स्वागत छ। रुन्छ निमन किन रुदैन, रुखो बोली नबोला निर्माया, वचनको घाउ निको हुँदैन। यो गीतको श्रोतालाई फेरि पनि स्वागत छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। हेलो,
1: नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार, को बोल्नु भयो, कहाँबाट? वरुण चञ्चले राई बोल्दै हुनुहुन्छ। के छ वरुणजी, हाल खबर तपाईँको?
1: मेरो ठिकै छ, राम्रै छ। खाना खाएर बसिरहेको छु, यहाँ लाइभमा प्रोग्राम भेटे।
0: अनि कार्यक्रम सुन्दै हुनुहुन्छ होइन?
1: हजुर हजुर।
0: कार्यक्रमको बारेमा थाहा छ कि छैन तपाईँलाई?
1: मैले सुन्न त भर्खरबाट सुन्दैछु, थाहा छैन कार्यक्रमको बारेमा के गर्नुपर्ने हो।
0: कार्यक्रमलाई भर्खर सुन्ने बित्तिकै फोन गर्ने होइन मित्र, एकछिनसम्म मजाले कार्यक्रम ध्यान दिएर सुन्ने हो, त्यसपछि बल्ल फोन गर्ने हो है। आजको लागि त म भनिदिन्छु, तर अन्य बसाइमा त्यस्तो नहोस् है। आजको बसाइमा प्रश्न उत्तरको रमाइलो खेल खेल्छौ, एकदेखि आठ नम्बरसम्मका प्रश्नहरू छन् भन्दै थिए। हेर्नुहोस् त, अब जानकारी नलिकन नबुझिकन आउनुको नतिजा हो फोन काटेर भाग्नु पर्ने स्थिति होइन। योभन्दा भनौँ न अब ठुलो के हुन सक्छ र होइन कार्यक्रम, त्यसैले हामी भन्छौँ कार्यक्रमलाई एकछिन मजाले सुन्नुहोस्। फेसबुक लाइभमा सुन्ने साथीहरूले के गर्नुहुन्छ भने, फेसबुक लाइभमा हेर्नुहुन्छ, सर र स्क्रोल गर्नुहुन्छ, अनि त्यसपछि उहाँले कार्यक्रम सुन्ने अब फुर्सद त हुन्छ, तर सुन्न खोज्नुहुन्न कि उहाँहरूले। अनि यसो हेर्नुहुन्छ, नम्बर हेर्नुहुन्छ, नम्बर भए फोन गरिहालौँ भन्नुहुन्छ, नसुनिकन फोन डायल गरिदिनुहुन्छ। त्यसपछि हामीले कार्यक्रमको बारेमा जानकारी गराउँदा गराउँदै पनि उहाँहरूले समावेश हुनुहुन्न, त्यसपछि फोन काटेर भाग्नुको विकल्प हुँदैन होइन, त्योभन्दा अरू विकल्प त हुँदैन। त्यो कारणले गर्दाखेरि कार्यक्रमलाई मजाले ध्यान दिएर सुनिदिनु होला म तपाईँलाई आग्रह गर्छु। फेसबुकमा स्क्रोल गर्दै तपाईँले फोन गर्नको लागि मात्रै कार्यक्रम हामी ल्याएका होइनौ नि, हामी त कार्यक्रम सुन्नका लागि ल्याएका हौं, कार्यक्रमलाई बुझ्नका लागि ल्याएका हौं होइन। त्यो कारणले गर्दाखेरि कार्यक्रमलाई सुनेर साथ दिनुभयो भने असाध्यै राम्रो हुन्छ, र सुनेर बुझेर फोन डायल गरिदिनु भयो भने, सहभागिता जनाउनु भयो भने एकदमै राम्रो हुन्छ। सहभागिता हुने, फोन गर्ने कुरा मात्र ठूलो कुरा होइन है, कार्यक्रममा फोन गर्नु मात्र ठूलो कुरा होइन, कार्यक्रमको बारेमा बुझेर फोन गर्नु चाहिँ सबैभन्दा ठूलो कुरा हो, महत्वपूर्ण कुरा हो है। त्यो कारणले गर्दाखेरि कार्यक्रमलाई बुझेर अनि कार्यक्रम के रहेछ, कुन फर्म्याट अर्थात कुन विषयवस्तुलाई कार्यक्रमलाई उजागर गरेको छ, अथवा के बसाईलाई कार्यक्रमले उजागर गरेको छ, यो बसाईको आधारमा तपाईँले फोन डायल गर्नुभयो भने असाध्यै राम्रो हुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। तपाईँ फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ, रेडियोबाट सुन्दै हुनुहुन्छ भने यी साथीहरूले ध्यान दिनुपर्ने कुरा हो। यति बेला के छ साथी हुनुहुन्छ? हुनुहुन्छ, नमस्कार हजुर।
2: हजुर नमस्कार। हजुर,
0: को बोल्नुभयो, कहाँबाट?
2: म सल्यानदेखि राजन केसी भन्ने मान्छे।
0: राजन केसी, सल्यान कुन ठाउँबाट?
2: सल्यान छत्रीसदेखि। हजुर,
0: अनि कुन रेडियोबाट हामीलाई सुन्नुभयो?
2: 96.4 MHz जलजला।
0: 96.4 MHz रेडियो जलजलाबाट सुन्दै हुनुहुन्छ।
2: हजुर हजुर।
0: कति नम्बरको प्रश्न राखौँ तपाईँलाई?
2: मलाई 6 नम्बर।
0: 6 नम्बरको है, हुन्छ। तपाईँको लागि प्रश्न नम्बर 6 यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर 6,

0: ल भन्नुहोस् यो गीतको गायकको नाम के हो?
1: विमल राज छेत्री हुनु त हो कि होइन? विमल राज छेत्री भन्नुहोस्
0: ल। विमल राज छेत्रीमा लग गरे है त।
1: ल हुन्छ, लग गर्नु हजुर।
0: प्राइम मित्र विमल राज छेत्री मिलेन हजुर तपाईँले दिनुभएको जवाफ है त। विदा गर्छौ। नमस्ते। राजन केसी आउनु भएको थियो, उहाँले मिलाउन सक्नु भएन। पालो तपाईँको हो, यता मेरो सानो माया छ भन्ने गीत हो है यो गीतको बोल चाहिँ। यता मेरो अब केटाले यता मेरो सानो माया छ भन्नुहुन्छ, केटीले यता मेरो झिल्के माया छ भन्नुहुन्छ है। यो असाध्यै राम्रो गीत छ, असाध्यै चर्चित गायक र गायिकाले गाउनु भएको गीत हो। यो कुरा म तपाईँलाई जानकारी गराए। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
2: हजुर नमस्ते।
0: को बोल्नुभयो? कहाँबाट?
2: प्युठानबाट, जीवन साङ्गीतिक मगर।
0: प्युठानबाट, जीवन साङ्गीतिक मगर। के छ जीवन हालखबर तपाईँको?
2: सब ठिकै सञ्चारमै छ भने हजुर पनि सन्चै हुनुहुन्छ।
0: एकदम ठिक छ। कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
2: रेडियो
0: जलजलाबाट। हुन्छ, कार्यक्रममा आउनु भएको छ, प्रश्न सुन्नु भएको छ कि छैन? यहाँले
2: सुनेको छु
0: र जवाब के होला?
2: शक्तिचन्द।
0: शक्तिचन्द कतिको ढुक्का हुनुहुन्छ?
2: ढुक्कै छु।
0: ल जवाब लग गरौ, लग गरौ जवाब। तपाईँले दिनुभएको जवाब एकदमै सही छ। पाँचजना साथीलाई सम्झिनुहोस्।
2: सर्वप्रथम सम्झान्छु,
0: धन्यवाद।
2: र परिवार अनुभव उहाँले सम्झान्छु, र नेत्र घटी, मौसम मगर,
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। अब हामी तपाईँको माझमा राख्छौँ टिका सानो र शक्ति चन्दले गाउनु भएको गीत यता मेरो सानो माया छ। यो गीत तपाईँको लागि

0: र टिका सानीको आवाज तपाईँको लागि हामी प्रस्तुतिमा जोडिसकेका छौँ। यति बेला कार्यक्रममा साथी आउनु भएको छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्ते दाई,
0: को बोल्नुभयो? कहाँबाट?
1: भोजपुरबाट सुजाता राई।
0: सुजाता राई, के छ सुजाता दी, खबर तपाईँको?
1: ठिकै छ दाई।
0: ल, कार्यक्रममा आउनु भएको छ, आज कति नम्बरको प्रश्नहरू जाइमा पार्नुहुन्छ?
1: कतिको बाँकी छ दाई?
0: हामीसँग एक नम्बर गइसकेको छ, तिन अझै दुई नम्बर बाँकी छ, पाँच नम्बर बाँकी छ, सात नम्बर बाँकी छ।
1: एक नम्बर राखिदिनु न।
0: एक नम्बरको गइसकेको छ है? एक नम्बरको गइसकेको छ।
1: पाँच नम्बरको राखिदिनु नि।
0: हजुर,
1: पाँच नम्बर।
0: पाँच नम्बर हुन्छ तपाईँको लागि। प्रश्न नम्बर पाँच यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर पाँच।

0: ल भन्नुहोस् यो गीतको यो कुन गीत हामीले गीतको कुन गीतको धुन बजाएका हौ यो कुन गीतको धुन हामीले बजाएका हौ सुजाता जी
1: हजुर दाई
0: कुन गीतको धुन हामीले बजाएका हौ माफ गर्नु होला यो कल हामी लिन सक्दैनौ है आउनु भएको थियो सुजाता अब हामीले बोलाइरहेछौँ बोलाइरहेछौँ होइन उहाँले अब ध्यानै दिनु दिइरहनु भएको छैन अनि कता कता ध्यान दिइरहनु भएको छ यति बेला अर्को साथी नमस्कार हजुर
2: नमस्ते
0: को बोल्नुभयो कहाँबाट सदीक्षा तामाङ धनकुटाबाट होइन सदीक्षाजीले प्रश्न सुन्नु भएको छ
2: सुने
0: ल जवाब के होला सिमसिम पानी रहेछौ बैमानी होइन कतिको ढुक्काउनुहुन्छ ल जवाब चेक गर्छौ है त सदीक्षाजी तपाईँले दिनुभएको जवाब त मिलेको छ है त तपाईँले हिजो फोन गर्नुभएको थियो हिजोको कार्यक्रममा होइन अनि कार्यक्रमको अन्तिमसम्म सुन्नुभयो कि सुन्नु भएन सुन्नु भएको थियो अनि किन फोन गर्नु भएन त चौबिस घन्टा भित्रमा फोन गर्नुपर्ने थियो तर तपाईँले फोन गर्नु भएन होइन तपाईँको पुरस्कार चाहिँ अब गुम्यो भनौँ है कि के छ अब चौबिस घन्टाभित्र हामीले फोन गर्नुहोस् भनेका हुन्छौँ तपाईँले सुनेर पनि फोन गर्नु भएन होइन पुरस्कार त लिनुको लागि फोन गर्नुपर्ने हो तपाईँले तर फोन

गर्दिहाल्छु, गर्नु पर्यो नि। कमेन्टहरू आएको कमेन्टहरू त भाषण होइन। भावन चञ्चले राईले कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। यसै क्रममा ढकाल धर्मराजले पनि कार्यक्रम सुन्दैछु भन्नुभएको छ। बिन्दु कुँवरले पनि कार्यक्रमलाई सेयर पनि गर्नुभएको छ, कार्यक्रम पनि सुन्नु भएको छ। प्रदीप लामा संकल्प उखलढुङ्गाबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। आरती मगरले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। यसै क्रममा सौरभ केसीले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। त्यसपछि त्योभन्दा बाहेक एउटा कमेन्ट चाहिँ दुईटा कमेन्ट चाहिँ आ रहेछ, म वाचन गरिदिइहाल्छु। अभागी सृजनाले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। यसै क्रममा सबिना सबिनेलाई पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। ल, कार्यक्रम सुनेर साथ दिने तपाईँलाई, फोन गर्नुभयो तपाईँलाई, कार्यक्रमलाई सेयर गर्नुभयो तपाईँलाई, र कार्यक्रममा कमेन्ट गर्नुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। अझै 8 जना साथीहरूले फेसबुकमा हेर्दै हुनुहुन्छ होइन। सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। कार्यक्रम तपाईँलाई कस्तो लाग्छ, कार्यक्रम कतिको सुन्न मन लाग्छ, अथवा मनपर्छ कि पर्दैन, होइन, जे लाग्छ त्यही मलाई भन्नुहोला। भन्नका लागि मेरो मोबाइलमा फोन गर्नुहोला है। मेरो नम्बर हो 98644-17298 9844-17298 मा फोन गर्नुहोला। भन्दै सदीक्षाजीले पनि फोन गर्नुहोला, तपाईँले पुरस्कार पाउनुहुन्छ है। आज फोन गर्नुभयो भने पनि पुरस्कार पाउनुहुन्छ। हुन्छ, आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहु। फोन नम्बर 9856363363, 9856607 र 9856608।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 कोठे ट्रस राखेर 3 को छाना पनि छायो, तर के गरे नानी, 3 तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि 3 को छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
6: फर्निचर उद्योग
0: ब्यास 11, मुसे खोला, 10 भाई, नयाँ पुल। मोबाइल नम्बर 9816466683,
5: 9560443234।
7: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
4: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
8: दाजुभाइको के को गफ गफ हुँदैछ?
7: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
8: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
7: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
8: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336 0656540459 मोबाइल नम्बर 9803880384 9846739131

0: एक सेट मिनिहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुन चाँदीको पसल रोजिना बराली सुन चाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856253080, 9814852518 र 9865315332।

0: EFM 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846141633, 9817158098, 9464603385।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी, मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856027319।

नास, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: बोली एफएम 94.2 समुदाय को आवाज।
1: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त?
2: एसआर इलेक्ट्रोनिक्स एलजी शोरूम हिँडेको नि दाइ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी शोरूम कहाँ छ नि नानी?
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी शोरूम हो नानी।
2: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको शोरूम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी शोरूम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
2: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

नेपाली रेडियो नेटवर्कको साँझ 6 बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरणसँगै माधव दुलालको नमस्कार। सरकारको नीति तथा कार्यक्रम हतार हतार पारित गर्ने तयारी, रासपा सांसदहरूको अन्धभक्त समर्थन, राप्रपा र श्रम संस्कृति मौन, काङ्ग्रेस एमाले र नेकपाको प्रतिनिधि सभामा 35 र राष्ट्रिय सभामा 18 संशोधन दर्ता। आगामी आर्थिक वर्षका लागि 18.90 खर्ब रुपियाँको बजेट सिलिङ तोकियो। बजेट निर्माणका लागि स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको अर्थमन्त्रीद्वारा जानकारी। लेखा समितिको पहिलो बैठकमै उठ्यो पोखरा विमानस्थलमा अनियमितताको विषय। अर्घाखाँचीमा बस दुर्घटना, मृतकको संख्या 4 पुग्यो, 21 घाइते। मौसममा सुधार आएन, खुल्न अझै केही दिन कुर्नुपर्ने, वर्षाले केही राजमार्गमा यातायात प्रभावित। पाकिस्तानमा 3 महिनामा 370 जना भन्दा बढी अफगान नागरिक मारिए, इरानले आफ्नो भूमिमा विमान नराखेको भन्दै पाकिस्तानले गर्यो खण्डन। मन्दिर र विद्यालय नजिकै रहेका मदिरा पसल बन्द गर्न तमिलनाडुका मुख्यमन्त्रीको आदेश। र आइसिसी क्रिकेट विश्वकप लिग 2 स्कटल्याण्ड विरुद्ध दिपेन्द्र एरीको अर्को अर्धशतक, एरीका गुरुङका प्रशिक्षक कुशलको आरोप प्रति राखेपको ध्यानाकर्षण।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो EMI मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजी सँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सरकारको नीति तथा कार्यक्रम हतार हतार पारित गर्ने तयारी सम्बन्धी खबरबाट। सरकारले भोलि नै नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ। सांसदहरूलाई 24 घण्टाको पनि समय नदिई हतार हतारमा आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम पारित गर्ने तयारी सरकारले गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संसदमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि संशोधनको सूचना पेश गर्न आज दिउँसो 2 बजेसम्मको समय दिइएको थियो। संशोधनमाथि भोलि छलफल गरेर भोलि नै पारित गर्ने तयारी भएको संघीय संसद सचिवालयले जनाएको छ। नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दल नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले संशोधनको सूचना दर्ता गरेको संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभामा 35 र राष्ट्रिय सभामा 18 संशोधनको सूचना पेश भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। प्रवक्ता गिरीका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र श्रम संस्कृति पार्टीका सांसदहरूले संशोधनको सूचना पेश गरेनन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरूले नीति तथा कार्यक्रममाथि अन्तभक्त समर्थन जनाएका छन्। रासपाका सांसदहरूबाट एउटा पनि संशोधनको सूचना दर्ता नभएको सचिवालयले जनाएको छ।
3: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको जवाफ माग गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गरिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह बालेन बीचैमा उठेर हिँड्नु असौभनीय भएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको जवाफ माग गरेको हो। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बे ले जनताप्रति जवाफदेही र उत्तरदायी भएर जनतासँगको खुलस्त संवाद लोकतान्त्रिक सरकारको कर्तव्य भएको बताउनु भएको छ। नेता आङदम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई के भएको भन्दै प्रश्न गर्दै प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्न सुझाव नै दिनुभएको छ।
4: सामाजिक सञ्जालमा लाखौंले लेखे जस्तो अमर्यादित व्यवहार प्रधानमन्त्रीले देखाउनु भयो भनेर म सोझै भन्न चाहन्न। त्यो मेरो संस्कृति पनि होइन। यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भएको, आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेश भइरहँदा कुनै देशको प्रधानमन्त्री बीचैमा उठेर हिँडे भनेर गिनिज बुकमा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ। यस्तो रेकर्ड राख्न लागेकोमा म उहाँलाई बधाई दिउँ कि दुःख व्यक्त गरौँ सभामुख महोदय। यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भएको होला, किनभने हामीलाई खबरमा त्यस्तै खालको समाचारहरू आए पछि फेरि डिलेट भयो भन्ने पनि सुन्यौँ हामीले सभामुख महोदय। त्यसैले म सरकारलाई आग्रह गर्दछु, उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराइयोस्।
3: नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल सरकार बनाएको रासोपालाई आफ्नो विगत बारे जानकारी गराउनु भएको छ। बैठकमा उहाँले 2064 सालको चुनावमा अहिले रासोपाले पाए जस्तै मत पाएर पनि जोगाउन नसकेको स्मरण गराउनु भयो। उहाँले रासोपामा पनि भुइँ भाँडोमा हुनेतर्फ सचेत गराउनु भयो।
5: भाँडोमा न भुइँमा भएको पार्टीको नेता मै पनि मै हो, तपाईँहरू त्यस्तै हुनुहुन्छ कि भन्ने चिन्ता त्यस्तो नभइदिए हुन्थ्यो भन्ने छ मलाई। हार सहन जति गाह्रो हुन्छ जित पचाउन त्योभन्दा गाह्रो हुन्छ। यो संसदमा राष्ट्रपासँग करिब 2/3 विशाल बहुमत छ। यो विशाल बहुमतलाई जनताको विशाल जिम्मेवारीका रूपमा ह्यान्डल गर्नुपर्दछ। यसलाई अहंकारको मलखात बन्न दिनु हुँदैन। नेकपाका रूपमा हामी यही संसदमा करिब तपाईँहरूकै साइजमा 2/3 साइजमा थियौं केही समय पहिले। जनताको त्यो विश्वास हामीले आफ्नै कमजोरीको कारण बचाउन सकेनौं। इतिहास र अनुभवले साबित के गरेको छ त, संख्या भन्ने कहिल्यै स्थायी हुँदैन। ढुक्क हुनुहोस्, थाहै हुँदैन यो संख्या। र जनताको समर्थन पनि निशर्त हुँदैन, सशर्त हुन्छ। उनले सोचे जस्तो भएन भने भोलिपल्टै हामीबाट सिक्नुहोस्, इतिहासबाट सिक्नुहोस्। प्रधानमन्त्रीजीले केही निश्चित मर्यादा पालन नगर्ने हो भने संसदको गरिमा रहन सक्दैन।
3: नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले संसदको बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सरकारको नीति तथा कार्यक्रममाथि प्रश्नै प्रश्न गर्नुभएको छ। बादलले ती प्रश्नको नीति तथा कार्यक्रममा जवाफ दिन नसकेको बताउनु भएको छ। देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मुखदर्शक बन्यो भन्दै उहाँले प्रश्न गर्नुभयो। उहाँ रासोपा प्रति पनि खनिनु भएको थियो।
6: यो आकस्मिक अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी अराजक जमातहरूको अस्थायी गठजोड हो। यो दार्शनिक रूपमा सार संग्रहवाद र राजनीतिक रूपमा लोकप्रियतावादको दलदली जगमा अडेको छ। यो चरम अवसरवादी र अस्थिर प्रवृत्ति हो। यो रूपमा अत्यन्तै प्रिय देखिन्छ तर सार र परिणाममा अत्यन्तै घातक हुन्छ।
3: नेकपा एमालेका संसद दलका नेता रामबहादुर थापा बादलले नेपाली सेनाबारे दिएको टिप्पणीमा रासोपा र राप्रपाले आपत्ति जनाएका छन्। रासोपाका सांसद मनिष खनालले बादलले गरेको टिप्पणीमा आपत्ति जनाउनु भयो।
7: यो अत्यन्तै आपत्तिजनक छ। त्यस्तै गरी उहाँले बोल्दै गर्दा निरन्तर नेपाली सेनालाई जुन सम्मानित एउटा नेपाली सेना छ त्यो नेपाली सेनालाई पनि विरोधमा एउटा विवादमा ल्याउने गरेर अभिव्यक्तिहरू दिनुभएको छ। एउटा संसदीय गरिमा संसदीय मर्यादामा उहाँले आक्रमण गर्नुभएको हिसाबले गर्दाखेरि पनि उहाँको चाहिँ यो उहाँले बोल्दै गर्दाखेरि जति पनि समय व्यतीत गर्नुभएको छ उहाँले जो सदनको रोस्टममा उभिएर जे जति बोल्नु भएको छ त्यो बोलेका सम्पूर्ण कुराहरू यो संसदको रेकर्डबाट हटाइयोस्।
3: श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्कराज साम्पाङले प्रधानमन्त्रीले संसदलाई सम्बोधन नगरेको विषयमा प्रश्न गर्नुभएको छ।
8: सरकारको प्रधानमन्त्री छ कि छैन? छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन? सांसदहरूले उठाएका प्रश्नहरूको सरकार प्रमुखको हैसियतले उत्तर दिनुपर्छ कि पर्दैन? संसदमा उभिएर सांसदहरूको उत्तर नदिनु भनेको जनताका प्रश्नहरूको उत्तर नदिनु भन्ने बुझिन्छ। जनताका प्रश्नको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमुना हो। के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त? जनता सरकारदेखि नै असुरक्षित महसुस गरिरहेका छन्। यो बेला जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो? यही हो त लोकतन्त्र।
2: राई पदमुक्त हुनुभएको छ। सभामुख डीपी अर्यालको सिफारिशमा राईलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गर्नुभएको हो। हर्कराजलाई तत्कालीन सभामुख देवराज घिमिरेले नियुक्त गर्नुभएको थियो।
3: प्रतिनिधि सभामा नेपाल सरकार र भारत सरकार बीच भएको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता पेश भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले पेश गर्नुभएको हो। सम्झौता संसदमा पेश गर्दै मन्त्री गौतमले यो सम्झौता पश्चात भ्रष्टाचार गरी अर्को मुलुकमा लुकाएको सम्पत्ति फुर्त्या ल्याउने लगायतका कार्यमा सहज हुने बताउनु भएको छ।
2: आगामी आर्थिक वर्ष 2083-84 लागि 18.90 अर्ब रूपियाँको बजेट सिलिङ तोकिएको छ। आज अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले अर्थ समिति बैठकमा आगामी आर्थिक वर्षको बजेटको सीमाबारे जानकारी दिनुभएको हो। उहाँका अनुसार राष्ट्रिय स्रोत अनुमान समितिले आगामी वर्षको स्रोत र खर्चको आवश्यकतालाई ध्यानमा राखेर यो सिलिङ तय गरेको हो। यता अर्थमन्त्री डाक्टर सोनी मोवाग्लेले अन्तर्राष्ट्रिय सम्बन्ध आर्थिक कूटनीतिमा र लगानी प्रवर्धनमा सरकारले विशेष ध्यान दिएको बताउनु भएको छ। अर्थ समिति बैठकमा मन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापनको चुनौती रहेको भन्दै अर्थ मन्त्री वाग्लेले स्रोत जुटाएर छाड्ने बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले पाँचवटा उपसमिति पनि गठन गरेको छ। आर्थिक सुशासन, बजेट कार्यान्वयन तथा निजी क्षेत्र र सरकार बीचको आवश्यक समन्वयका लागि समितिले विभिन्न पाँच क्षेत्रगत उपसमिति गठन गरेको हो।
3: संसदको सार्वजनिक लेखा समितिको पहिलो बैठकमै पोखरा विमानस्थल निर्माणको क्रममा भएको भनिएको अनियमितताको विषय उठेको छ। समितिको आजको बैठकमा राप्रपा सांसद खुशबु ओलीले यो विषय उठाउनु भएको हो। प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा पोखरा विमानस्थल निर्माणमा भएको भनिएको अनियमितताबारे लेखा समितिले नै छानबिन गरेको थियो। राप्रपा दलका नेता समेत रहेका समिति सदस्य राजेन्द्र लिङ्देनको संयोजकत्वमा उपसमिति नै बनाएर अध्ययन गरिएको थियो।
2: नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुन अनन्तले मिनी पार्लियामेन्टका रूपमा रहेका संसदीय समितिमा संचार माध्यमलाई निषेध गर्न नहुने बताउनु भएको छ। सार्वजनिक लेखा समिति बैठकमा बोल्दै पुनले मीडियालाई निषेध गरेर कुनै छलफल हुन नहुने बताउनु भएको हो। लोकतन्त्रमा सुशासन, जवाबदेहिता र पारदर्शिता सँगसँगै अगाडि जानुपर्ने उहाँको भनाइ छ।
3: शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा भएका कमजोरी सुधार्न सरकार सकारात्मक रहेको बताउनु भएको छ। आज सिंहदरबारमा बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिँदै उहाँले यस्तो बताउनु भएको हो। मन्त्री पोखरेलले इन्धन अभाव र मन्त्री परिषदको निर्णयका कारण यस वर्षको शैक्षिक सत्र वैशाख 15 गतेदेखि सुरु गर्नु परेको जानकारी पनि दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: बैग तथा श्योर शॉट गिफ्ट्स, वॉशिंग मशीन में 6 केजी एरियल मैजिक, डिशवाशर में वॉशिंग टैबलेट्स, एयर कंडीशनर में इंस्टॉलेशन र फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: न्यू ईयर न्यू फाइभ स्मार्ट लाइफ।
2: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा स्योर सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिज जित्ने मौका। नागरिकता भए पुग्छ, सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाँकी खबर। अर्घाखाँचीको पाणिनी गाउँपालिका 8 दुर्गाफाँट स्थित कुटुलेमा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या 4 पुगेको छ। दुर्घटनामा 21 जना घाइते भएका छन्। अर्घाखाँची प्रहरी प्रमुख डीएसपी दिवस बेसीका अनुसार अर्घाखाँची जिल्ला अस्पतालमा 3 जना र पाल्पाको प्रभास स्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा 1 जनाको निधन भएको हो। मृतकको पहिचान खुल्न नसकेको बीसीको भनाई छ। पर्वतको मोदीबाट अर्घाखाँची सुपा देउराली मन्दिर दर्शनका लागि आएको ग1 504 नम्बरको रिजर्भ बस फर्कने क्रममा दुर्घटनामा परेको थियो।
5: राष्ट्रिय मानवाधिकार आयोगले मानवाधिकारको क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विषयहरू सरकार समक्ष पेश गरेको छ। नेपालको संविधान, अन्य प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका मानवाधिकार सम्बन्धी दायित्व कार्यान्वयनमा वर्तमान सरकारले दिनुपर्ने प्राथमिकताका विषयहरू र सोका लागि गर्नुपर्ने कार्यहरू समेत उल्लेख गरी आयोगले सरकार समक्ष पेश गरेको आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जानकारी दिनुभयो।
4: भूमि अधिकार आन्दोलन नेपालले आज जिल्ला प्रशासन कार्यालय पूर्वी नवलप्रासी घेराउ गर्दै विरोध प्रदर्शन गरेको छ। सदरमुकाम काबसोतीको थाना चोकबाट शुरू भएको विरोध र्याली थकाली चोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर प्रदर्शन र धरनामा परिणत भएको हो। प्रदर्शनमा बोल्दै भूमि अधिकार नेपालका महासचिव हेमराज दाहालले वर्षौंदेखि जोतभोग गर्दै आएको भूमि र घरमा डोजर चलाउन लागेको भन्दै सरकार विरूद्ध देशैभरि आन्दोलनमा उत्रने चेतावनी दिनुभयो।
5: काठमाडौँ उपत्यका लगायत देशका अधिकांश स्थानमा पूर्ण रूपमा मौसम खुल्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको असर अधिकांश स्थानमा देखिएकाले पूर्ण रूपमा मौसम खुल्ने अवस्था नरहेको महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभागकी मौसमविद विनु महर्जनले बेला बेला घाम लागे पनि मौसम भने पूर्ण रूपमा खुल्न केही दिन लाग्ने बताउनुभयो। उहाँले सी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा हल्का वर्षा र तराईका क्षेत्रमा भने केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो। वर्षाले मुलुकका केही राजमार्गमा यातायात समेत प्रभावित भएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नयाँ

यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

0: पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।

0: उपलब्ध छन्। छाने छाने लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।

मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सीजी सँग।

0: यो नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। धेतो पत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक 39.44 अङ्कले ओह्रालो लागेर 2744.40 सीमित भएको छ। यो 1.41% गिरावट हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक 5.15 अङ्कले ओह्रालो लागेर 469.26 सीमित भएको छ। कुल 1,06,78,550 कित्ता सेयर 4,66,50,20,670 मूल्यमा खरिद बिक्री भएको छ।
3: अब विदेशका खबर। चालू आर्थिक वर्षको पहिलो 3 महिनामा सरकारी सेना र पाकिस्तान बीचको द्वन्द्वमा कम्तीमा 372 जना अफगान नागरिक मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ। सन् 2021 तालिबान सत्तामा फर्किएपछि इस्लामाबाद र काबुल बीचको सम्बन्ध बिग्रिएको छ भने गत फेब्रुअरीमा पाकिस्तानका रक्षा मन्त्रीले खुला युद्धको घोषणा गरेका थिए। इस्लामाबादले अफगान तालिबान सरकारलाई आतंककारीहरूलाई आश्रय दिएको आरोप लगाएको छ। अफगान अधिकारीहरूले पाकिस्तानले शत्रु समूहलाई शरण दिएको र आफ्नो सार्वभौम सत्तालाई सम्मान नगरेको आरोपलाई अस्वीकार गरेका छन्।
2: यसैगरी पाकिस्तानी नूर खान एयरबेसमा सैन्य उद्देश्यका लागि इरानी विमान उपस्थित भएको भनी विभिन्न संचार माध्यममा आएको समाचारको पाकिस्तानले खण्डन गरेको छ। इरान र अमेरिकी विमानहरू युद्ध विरामपछि र इस्लामाबाद वार्ताको प्रारम्भिक चरणका क्रममा कूटनीतिक कर्मचारी, सुरक्षा टोली र वार्ता प्रक्रियासँग सम्बन्धित प्रशासनिक कर्मचारीलाई ओसार पसार गर्न पाकिस्तान आइपुगेको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
3: भारतको तमिलनाडु राज्यका मुख्यमन्त्री जोसे विजयले आगामी 2 हप्ताभित्र मन्दिर, विद्यालय र बस स्टपको 500 मिटर भित्र रहेका 717 मदिरा पसलहरू बन्द गर्न आदेश दिएका छन्। तमिलनाडु सरकारले तमिलनाडु राज्य वाणिज्य तथा उद्योग संघले हाल 4,765 मदिरा पसलहरू सञ्चालन गरेको जनाएको छ। मुख्यमन्त्री विजयले मन्दिर, विद्यालय र बस स्टपको 500 मिटर भित्र रहेका पसलहरूको निरीक्षण र पहिचान गर्न आदेश दिएका थिए। निरीक्षणमा 717 यस्ता पसलहरू फेला परेका छन्। मुख्यमन्त्री विजयले आगामी 2 हप्ताभित्र यी मदिरा पसलहरू बन्द गर्न आदेश दिएको उल्लेख गरिएको छ।
2: अब खेलकुद। आईसीसी क्रिकेट विश्वकप लीग टू प्रतियोगिताको आज किर्तिपुर मैदानमा जारी स्कटल्याण्ड विरूद्धको खेलमा नेपालका अनुभवी ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका छन्। टोली अप्ठ्यारो स्थितिमा रहँदा दिपेन्द्रले केवल 43 बलको सामना गरी 1 छक्का र 5 चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन्। 26 वर्षीय दिपेन्द्रले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो 8 अर्धशतक हो।
3: राष्ट्रिय खेलकुद परिषद राखेपले कराते प्रशिक्षक कुशल श्रेष्ठले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाने क्रममा राखेपले सहयोग नगरेको भन्दै विभिन्न संचार माध्यम मार्फत लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ। राखेपा प्रशासन विभाग प्रमुख भुजानन्द राईले आज विज्ञप्ति जारी गर्दै प्रशिक्षक श्रेष्ठले लगाएको आरोपको खण्डन समेत गरेको छ। राखेपाकै सहायक प्रशिक्षक रहेका श्रेष्ठ चर्चित कराते खेलाड़ी एरिका गुरूङको प्रशिक्षक हुन्। राखेपाले प्रशिक्षक श्रेष्ठ र एरिका गुरूङलाई गरेको आर्थिक लगानी र सहयोगको विवरण समेत सार्वजनिक गरेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: सरकारको नीति तथा कार्यक्रम हतार हतार पारित गर्ने तयारी। राष्ट्रपा सांसदहरूको अन्धभक्त समर्थन। राप्रपा र श्रम संस्कृति मौन। कंग्रेस, एमाले र नेकपाको प्रतिनिधि सभामा 35 र राष्ट्रिय सभामा 18 संशोधन दर्ता।
3: आगामी आर्थिक वर्षका लागि 18,90,00,000,000 रूपियाँको बजेट सिलिङ तोकियो। बजेट निर्माणका लागि स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको अर्थमन्त्रीद्वारा जानकारी। लेखा समितिको पहिलो बैठकमै उठ्यो पोखरा विमानस्थलमा अनियमितताको विषय।
2: अर्घाखाँचीमा बस दुर्घटना, मृतकको संख्या 4 पुग्यो, 21 जना घाइते। मौसममा आइन सुधार, खुल्न अझै केही दिन कुर्नु पर्ने। वर्षाले केही राजमार्गमा यातायात प्रभावित।
3: पाकिस्तानमा 3 महिनामा 370 जना भन्दा बढी अफगान नागरिक मारिए। इरानले आफ्नो भूमिमा विमान नराखेको भन्दै पाकिस्तानले गर्यो खण्डन। मन्दिर र विद्यालय नजिकै रहेका मदिरा पसल बन्द गर्न तमिलनाडुका मुख्यमन्त्रीको आदेश।
2: र आईसीसी क्रिकेट विश्वकप लीग टूमा स्कटल्याण्ड विरूद्ध दिपेन्द्र सिंह ऐरीको अर्को अर्धशतक। एरिका गुरूङका प्रशिक्षक कुशलको आरोपप्रति राखेपको ध्यानाकर्षण। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्, नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: EFM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
3: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौँ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वन कुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौँ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

द मौली डायरीमा म मन्दिरा सेडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। गफारद्वारा अमरज्योति माविका 15 विद्यार्थीलाई जुत्ता वितरण। 12 वर्षदेखि अलपत्र घुमाउने पुलको ठेक्का रद्द। एसईई नतिजा 65.98% उत्तीर्ण। र इरानसँगको युद्ध विराम, लाइफ सपोर्टमा ट्रम्प।

अब समाचार विस्तारमा। युवा सामाजिक अभियन्ता मोहम्मद गफारले ब्याच नगरपालिका 12 छिर्कने स्थित श्री अमरज्योति माध्यमिक विद्यालयका 15 जना विद्यार्थीलाई नयाँ जुत्ता वितरण गरेका छन्। विद्यालय परिसरमा आयोजित एक कार्यक्रममा गफारले प्रधानाध्यापक रघुनाथ पण्डितको उपस्थितिमा विद्यार्थीहरूलाई जुत्ता हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बोल्दै प्रधानाध्यापक पण्डितले सामाजिक अभियन्ता गफारको सहयोगप्रति आभार व्यक्त गरे। उनले भने, गफारको यस किसिमको सहयोगले विद्यार्थीहरूको विद्यालयमा नियमित उपस्थिति बढ्नेछ र उनीहरूको अध्ययन अध्यापनमा सकारात्मक प्रभाव पर्नेछ। जुत्ता वितरणपछि अभियन्ता गफारले विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्दै उनीहरूलाई नियमित रूपमा विद्यालय आउने, मेहनतपूर्वक अध्ययन गर्ने तथा आफ्नो भविष्यको लक्ष्य निर्धारण गरी अघि बढ्न प्रेरित गरे। उनले शिक्षा नै जीवन परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै निरन्तर प्रयास गर्न आग्रह गरे। कार्यक्रममा गफारका साथी विधान खड्काको पनि उपस्थिति रहेको थियो। सामाजिक अभियन्ता गफारले विगत केही वर्षदेखि तनहुँ जिल्लामा विभिन्न सामाजिक तथा शैक्षिक सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएका छन्। उनले यसअघि पनि विपन्न तथा आवश्यकतामा रहेका विद्यार्थीहरूलाई किताब, कपडा तथा शैक्षिक सामग्री वितरण गर्दै आएका छन्। उनको निरन्तर सामाजिक अभियानले स्थानीय स्तरमा सकारात्मक प्रभाव पार्दै आएको र समुदायबाट राम्रो प्रतिक्रिया प्राप्त हुँदै आएको छ। पोखरा नारायणगढ सडकको वैकल्पिक मार्गका रूपमा रहेको बुद्धसिंह मार्ग अन्तर्गत घुमाउने स्थित त्रिशुली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता अन्तत रद्द गरिएको छ। निर्माण सुरु भएको 12 वर्ष बितिसक्दा पनि काम सम्पन्न नभएको र निर्माण व्यवसायीले पटक पटकको निर्देशन अटेर गरेपछि सडक डिभिजन कार्यालय दमौलीले मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै ठेक्का तोडेको हो। सडक डिभिजन कार्यालयले निर्माण कम्पनी मृत सञ्जीवनी निर्माण सेवासँगको सम्झौता अन्त्य गर्दै प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको जनाइएको छ। कार्यालयले गत चैत 17 गते संशोधित डिजाइन स्वीकृत भइसकेको भन्दै 15 दिनभित्र काम सुरु गर्न अन्तिम मौका दिएको थियो। तर उक्त निर्देशनपछि पनि कार्यस्थलमा कुनै प्रगति नदेखिएपछि सम्झौतामा उल्लेखित गम्भीर उल्लङ्घनको प्रावधान अनुसार ठेक्का रद्द गरिएको सडक डिभिजन प्रमुख राजीव श्रेष्ठले जानकारी दिनुभयो। पुल निर्माणमा भएको चरम ढिलासुस्तीका कारण स्थानीय बासिन्दा लामो समयदेखि आन्दोलित हुँदै आएका थिए। पुल निर्माण सङ्घर्ष समितिका संयोजक सिद्धान्त गर्जा मगरले निर्माण कम्पनीले जनताको भावनासँग खेलवाड गरेको बताउनुभयो। 2070 साल असारमा 10,21,86,000 रुपियाँ लागतमा सम्झौता भएको 105 मिटर लामो उक्त पुलको हालसम्मको भौतिक प्रगति केवल 36% मात्र रहेको छ। यो पुल निर्माण सम्पन्न भएमा दमौलीबाट चितवन जान हालको मुगलिन डुम्रे सडकभन्दा करिब 25 किलोमिटर दूरी छोटो पर्नेछ। पुल नबनेका कारण यस क्षेत्रमा 6-7 वटा साना बस तथा जीपहरू घुमाउने घाटमै रोकिन बाध्य छन्। यात्रुहरू झोलुङ्गे पुल प्रयोग गरी मुगलिन नारायणगढ सडक खण्डसम्म पुग्ने गरेका छन्। सडक डिभिजन कार्यालयले जारी गरेको सूचनामा निर्माण व्यवसायीलाई अविलम्ब निर्माण स्थल खाली गर्न तथा बाँकी भुक्तानी भए 15 दिनभित्र हिसाब मिलान गर्न निर्देशन दिएको छ। ठेक्का रद्द भएसँगै अब नयाँ बोलपत्र आह्वान गरी पुल निर्माणको काम अघि बढाउने बाटो खुलेको छ। निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया समेत अघि बढाइएको डिभिजन प्रमुख श्रेष्ठले बताउनुभयो। माध्यमिक शिक्षा परीक्षा एसईको 2082 को नतिजामा गत वर्षको भन्दा सुधार आएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार यसपटक नियमिततर्फ 65.98% परीक्षार्थी उत्तीर्ण भएका छन्। 2081 सालको एसई नतिजा भन्दा 4% धेरै हो। 2081 सालमा 61.81% परीक्षार्थी उत्तीर्ण भएका थिए। 2080 सालको नतिजामा भने 48% मात्रै परीक्षार्थी उत्तीर्ण भएका थिए। पछिल्ला तथ्याङ्कले एसई नतिजामा निरन्तर सुधार आइरहेको देखाइएको छ। बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा कुल 4,30,667 जना परीक्षार्थी सहभागी भएका थिए, जसमध्ये 2,84,160 जना उत्तीर्ण अर्थात् ग्रेडेड समूहमा परेका छन्।
त्यस्तै 1,46,507 जना अनुत्तीर्ण तथा अनुत्तीर्ण अर्थात् नन ग्रेडेड समूहमा परेका छन्। बोर्डले परीक्षार्थीको प्राप्ताङ्क अनुसार 6 वटा समूहमा विभाजन गरेर नतिजा सार्वजनिक गरेको छ, जस अनुसार जिपिए 3.60 देखि 4 सम्म ल्याउने परीक्षार्थी 48,392 जना छन्। जस अनुसार जिपिए 3.60 देखि 4 सम्म ल्याउने परीक्षार्थी 48,392 जना छन्। जिपिए 3.20 देखि 3.60 सम्म ल्याउने परीक्षार्थी 80,392 जना छन्। जिपिए 2.80 देखि 3.20 सम्म ल्याउने परीक्षार्थी 94,222 जना छन्। जिपिए 2.40 देखि 2.80 सम्म ल्याउने परीक्षार्थी 55,977 जना छन्। त्यस्तै जिपिए 2 देखि 2.40 सम्म ल्याउने परीक्षार्थी 5,190 तथा सबैभन्दा तल्लो ग्रेड अर्थात् जिपिए 1.60 देखि 2 सम्म ल्याउने परीक्षार्थी 7 जना रहेको बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताउनुभयो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरान बीच 1 महिनादेखि चलिरहेको युद्ध विराम लाइफ सपोर्टमा रहेको बताएका छन्। व्हाइट हाउसको ओभल अफिसमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै उनले युद्ध विराम अहिले जारी रहे पनि अत्यन्त कमजोर स्थितिमा रहेको बताएका हुन्। राष्ट्रपति ट्रम्पको अभिव्यक्तिबाट युद्ध विराम औपचारिक रूपमा कायम रहे पनि जुनसुकै बेला भङ्ग हुन सक्ने अत्यन्त कमजोर अवस्थामा पुगेको अनुमान गर्न सकिन्छ। ट्रम्पको पछिल्लो अभिव्यक्तिपछि इरानी संसदका सभामुख मोहम्मद गालिबाफले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, इरानको सेना कुनै पनि हमलाको जवाब दिन तयार छ। बिहिबार इरानले अमेरिकालाई प्रस्ताव पठाएको थियो। प्रस्तावमा युद्ध समाप्त गर्नुपर्ने र होर्मुज स्ट्रेट फेरि खोल्नुपर्ने शर्त उल्लेख थियो। ट्रम्पले इरानको प्रस्ताव अस्वीकार गरेको बीबीसीले जनाएको छ। इरानको प्रस्तावमा तत्काल सबै मोर्चामा युद्ध समाप्त गर्नुपर्ने र लेबनानमा भइरहेको इजरायली हमला रोक्नुपर्ने पनि माग गरिएको थियो। यसका साथै अमेरिकी नौसैनिक नाकाबन्दी समाप्त गरेर इरानमाथि आगामी दिनमा हमला नगरिने ग्यारेन्टी माग गरिएको बीबीसीमा उल्लेख छ। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। गफ्फारद्वारा अमरज्योति माविका 15 विद्यार्थीलाई जुत्ता वितरण। 12 वर्षदेखि अलपत्र घुमाउने पुलको ठेक्का रद्द। 65.98% उत्तीर्ण। र इरानसँगको युद्ध विराम लाइफ सपोर्टमा ट्रम्प।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाजा खानी होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704042034।
3: दमौलिया FM 94.2 समुदायको आवाज।

0: सानै उमेरमा बेची बाध्यतावश यौनकर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था। वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563 63 98563 69 17 र 98563 68 67।
7: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
8: यो त भूपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
7: मैले पनि घर बनाउनु छ, भूपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
9: भूपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली तनहुँ। प्रोपाइटर भूपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565 65 319 98 567 19।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाउ।
1: दमौली एफएम 94.2 समुदायको आवाज।
2: बद्री लोकमाला प्रस्तुत गर्दछ।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नु हुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, व्यासतिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 98560-25380, 98-14-18-52-18 र 98-065-15-300।

0: बुवा ल ल ल यता नआऊ है बुहारी तलै बस छाछुत नगर आज कति दिन रे
1: तिन दिन भयो
0: तिमीलाई थाहा छ रिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुन्न मुवा सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
0: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
1: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिनँ हामीले जे सिक्यौँ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
3: महिनावारीलाई मर्यादित बनाऊ विभेद अन्त्य गर्नु
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए नानी कता हिँडेउ छाता ओढेर हतारमा छौ त
6: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
5: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
6: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई
5: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
6: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
5: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
6: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 98563 64444 98563 66056

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

तिमीलाई पराई भनम कसरी, तिमीबाट टाढा बनम कसरी। तिमीलाई पराई भनम कसरी, तिमीबाट टाढा बनम कसरी। आफ्नै मुटु अरूको धड्कनमा धड्किरहेको छ, आफ्नै मुटु अरूको धड्कनमा धड्किरहेको छ। अनगिन्ती चोटहरू गनम कसरी, अनगिन्ती चोटहरू गनम कसरी। ए पराई कि फाकी मायलु।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानि होला खै?
6: जाम न त मीनाक्षी चटपट एन पानीपुरी पसलमा।
7: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
6: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826 60091, 97074, 042, 34.

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840001, 9066373344।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गर्ने नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
5: फर्निचर उद्योग
6: ब्यास 11, मुसे खोला 10, भाइ नयाँ पुल।
0: मोबाइल नम्बर 9916664683,
7: 9856043234।
8: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2, दमौली, तनहु। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले, सम्पर्क 9843338290, 9811751760।
9: दमौलिया FM 94.2 समुदायको

0: FM 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
1: सम्पर्क 9846141633, 9817150898, 9464603385।
3: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
7: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
6: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556025380, 9814852518 र 9805315332।
8: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
9: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
8: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
9: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
8: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637015 र 9841120740।
0: दमौली FM 94.2 समुदायको आवाज।
10: हेलो
11: हेलो साथी, म जीवन बोलेको, म नेपाल आइपुगे नि।
10: ओहो, हो र साथी, तिमी नेपाल आयौ? ल आज भेटौ त भेटौ।
11: चमेली, मनमाया सबैलाई बोलाऊ है, आज भेटेर रमाइलो गर्नुपर्छ।
10: ल ल, म उनीहरूलाई पनि बोलाउँछु है त।

0: 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 65 0 25।
4: अब सुन्नुहोस् पुरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
4: मध्यपान र धुम्रपान सेवन नगरौँ।
5: स्वस्थ रहौँ, सुखमय जीवन बिताउ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
8: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
7: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
8: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2, गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
9: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 00 00।
3: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, ब्यास 2, न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 98 065 17 350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4, सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी, गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98 065 17 350।
0: दमौली FM 94.2 समुदायको आवाज।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौँ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563 63 98563 69 17 र 98563 68 67।
6: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त।
7: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
6: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
7: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
6: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
7: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
6: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली तनहुँ।
7: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 63 444 98 560 60 656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
2: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
2: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
2: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
7: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
6: अनि त्यो कहाँ पाइन्छ त?
7: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
1: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464614438।
8: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
1: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
8: फर्निचर उद्योग
1: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 98164666683,
9: 98563434234।
10: ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
11: ल, देख्नु भएन, औषधि हालेको।
10: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
10: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
10: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए, विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
10: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
10: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
2: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
1: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
2: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यु रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625637115 र 98-41-12-07-40।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006605, 9819116327, 0655650025।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहु। प्रोप्राइटर जीवन थापा। फोन
2: 9058500700,
1: 9460404344।
3: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था। वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 9856063363, 9856060917 र 9856608667।
4: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौँ।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौँ।
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौँ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज
1: हवस्त श्रोता, धमौली एफएम 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै। हामी भोलि बिहान 5 बजे सूचना, समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ। त्यतिनेलसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: ए ए नानी हो, कता जानी हो?
1: अनि देखेनौ र डोको नाम्लो बोकेर घाँस काट्न जान लाग्यो?
0: ए हो त नि गाटे ममोरनी तात्तेरी।

आदरणीय श्रोतृवृन्द, दमौली एफएम 94.2 मेगाहर्जबाट अब प्रस्तुत हुन्छ प्रभातकालीन कार्यक्रम धार्मिक अनुष्ठान।

श्रोतृवृन्द, धार्मिक अनुष्ठान कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै यी मंगल स्तुति र प्रार्थनाका साथ आजको धार्मिक अनुष्ठान आरम्भ गर्दछौ।

आदरणीय श्रोतृवृन्द, यी मंगल स्तुतिहरूको प्रस्तुति पछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ संगीतमय गायत्री भजन।

प्रस्तुत भजन पछि आदरणीय श्रोतृवृन्द अब यहाँहरू सुन्न सक्नुहुनेछ धार्मिक सांस्कृतिक र भाषिक चिन्तन। धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत आज यहाँहरू श्रीमद् भागवत महापुराण द्वादश स्कन्दको चौथो अध्यायको बाँकी अंशको कथा सुन्न सक्नुहुनेछ। हिजोको प्रसङ्गमा चार प्रकारका प्रलयको प्रसङ्ग आएको थियो, आज पनि त्यही प्रसङ्गको निरन्तरता। सुखदेवजी महाराज परीक्षितलाई अगाडि भन्नुहुन्छ, यथा जलधरा व्योम्नि भवन्ति न भवन्ति च ब्रह्मणीदं तथा विश्व मवय व्युदयाप्ययात्। जसरी आकाशमा बादलहरू कहिले हुन्छन् र कहिले हुँदैनन्, त्यसै गरी उत्पत्ति र प्रलयले ग्रस्त यो अवयवी विश्व ब्रह्ममा कल्पित छ, कहिले ब्रह्ममय हुन्छ र कहिले हुँदैन। सत्यम ह्यवयव प्रोक्त सर्वावयविनामिह विनार्थेन प्रतीयेरन् पटस्ये वाङ्गतन्तवः। हे राजा परीक्षित, यस संसारमा सम्पूर्ण अवयवीका अवयवहरू अवयवी नहुँदा पनि सत्य नै मानिन्छन् र ती कपडाको अवयव धागो झैँ अवयव बिना पनि प्रतीत भइरहन्छन्। यद सामान्य विशेषाभ्यामुपलभ्येत स भ्रम अन्योन्यापाश्रयात् सर्वमाद्यन्त बदवस्तु यत्। जुन सामान्य र विशेष भावले देखा पर्छ त्यो सबै ब्रह्म मात्र हो, किनभने सामान्य विशेषमा र विशेष सामान्यमा आश्रित हुने हुनाले र यी दुवै उत्पत्ति एवं विनाशशील हुने भएकाले मिथ्या छन् अर्थात् छुट्टा छन्। विकार ख्यायमानोपि प्रत्येगात्मानमन्तरा न निरूप्योस्तेणुरपि स्याचेचित् सम आत्मवत्। यो दृश्य प्रपञ्च प्रतीत वा प्रकाशित भएर पनि अधिष्ठान ब्रह्मभन्दा भिन्न रूपले निरूपण गर्न योग्य छैन। यदि यसलाई थोरै पनि आत्मादेखि भिन्न मान्ने हो भने पनि यो आत्माकै समान स्वयं प्रकाश र एक रूप सिद्ध हुन्छ। नहि सत्यस्य नानात्व मविद्वान् यदि मन्यते नानात्वं छिद्रयोरियद् वज्ज्योतिषो वार्तयोरिव। सत्य वस्तुमा अनेकता हुँदैन। यदि कुनै नबुझ्ने मूर्खले सत्यमा पनि अनेकता मान्दछ भने त्यसको त्यो अनेकता महाआकाश र घटाकाश, आकाशमा रहेको सूर्य र जलमा परेको सूर्यको प्रतिबिम्ब तथा बाहिरको वायु र भित्रको वायुलाई भिन्न भिन्न मान्दा हुने अनेकता जस्तै मिथ्या हो। यथा हिरण्यम बहुधा समीयते निर्भिक्रियाभिर्व्यवहारवर्त्मसु एवं वचोभिर् भगवान् अधोक्षजो व्याख्यायते लौकिक वैदिकैर्जनैः। जसरी व्यवहारमा मानिसहरूले एउटै सुनलाई अनेक किसिमले टुक्र्याएर विभिन्न नाम र रूपमा तयार गर्दछन्, त्यसै गरी विद्वानहरूले लौकिक तथा वैदिक वचनहरूद्वारा एउटै भगवान्लाई पनि अनेक रूपमा वर्णन गर्दछन्। यथा घनोर्क प्रभवोर्क दर्शितो हेर्कांशभूतस्य च चक्षुषस्तमः एवं तोहं ब्रह्मगुणस्तदीक्षितो ब्रह्मांशकस्यात्मन आत्मबन्धनः। जसरी सूर्यबाट उत्पन्न भएको र सूर्यद्वारा नै प्रकाशित हुने बादल सूर्यकै अंशरूप आँखाका निम्ति अन्धकार बन्दछ र सूर्य दर्शनमा बाधक बन्दछ, त्यसै गरी ब्रह्मबाट उत्पन्न भएको र ब्रह्मबाट नै प्रकाशित हुने अहङ्कार ब्रह्मकै अंशभूत जीवनका लागि बन्धन हुन्छ र आत्मसाक्षात्कारमा बाधक बन्दछ। घनो यदार्क प्रभवो विदीर्यते चक्षुस्वरूपं रविमीक्षते तदा यदा ह्यहङ्कार उपाधिरात्मनो जिज्ञासया नश्यति तर्हि अनुस्मरेत। जसरी सूर्यबाट उत्पन्न भएको बादल जब तितरबितर हुन्छ तब मात्र आँखाले आफ्नो स्वरूपभूत सूर्यको दर्शन गर्न सक्दछ, त्यसै गरी जहिले ब्रह्म जिज्ञासाद्वारा आत्माको उपाधि रूप अहङ्कार नष्ट हुन्छ त्यसपछि मात्र जीवले आफ्नो स्वरूप ब्रह्मको साक्षात्कार गर्न सक्दछ। यदैव मेतेन विवेक हेतिना मायामयाहङ्करणात्मबन्धनम् छित्त्वा चितात्मानुभवो वतिष्ठते तमाहुरात्यन्तिकमङ्गसम्प्लवम्। हे राजा परीक्षित, यस प्रकार जब जीवले विवेक रूपी खड्गले आत्माको आवरण रूपी अहङ्कार टुक्रा टुक्रा पारी फालेर परमात्मा तत्त्वको अनुभव गर्दै आफैमा स्थित हुन्छ त्यसैलाई आत्यन्तिक प्रलय भनिन्छ। नित्यदा सर्वभूतानां ब्रह्मादीनां परन्तप उत्पत्ति प्रलयावेके सूक्ष्मज्ञा सम्प्रचक्षते। ए पराक्रमी राजा परीक्षित, एक थरी सूक्ष्मदर्शी विद्वानहरू ब्रह्मादेखि तृण पर्यन्तका प्राणीहरूको उत्पत्ति प्रलय नित्य भइरहन्छ भनी बताउँछन्। कालस्रोतो जवेनासु ह्रियमाणस्य नित्यदा परिणामिनामवस्थास्ता जन्म प्रलय हेतव। कालरूप पानीको वेगले सधैँ छिटो छिटो बदलिरहने परिवर्तनशील देह आदिका ती ती अवस्थाहरू नै नित्य उत्पत्ति र प्रलयका कारण हुन्। अनाद्यन्त बतानेन कालेनेश्वर मूर्तिना अवस्था नैव दृश्यन्ते
वियति ज्योतिषामिव, आकाशमा घुमिरहने ताराहरूको गतिलाई बुझ्न नसके जस्तै अनादि र अनन्त ईश्वर रूप कालले गर्दा प्राणीहरूको क्षणक्षणमा हुने उत्पत्ति र प्रलय आदि अवस्थालाई जान्नै सकिँदैन। नित्यो नैमित्तिकश्चैव तथा प्राकृतिको लयः आत्यन्तिकश्च कथित कालस्य गतिरिदृशी। यहाँ सुखदेवजीले चार प्रकारका प्रलयहरूको निरूपण गर्नुभएको छ। ती नित्य, नैमित्तिक, प्राकृतिक र आत्यन्तिक हुन्। सुरुका चार श्लोकमा नैमित्तिक प्रलयको वर्णन गर्नुभएको छ। नैमित्तिक प्रलय भनेको ब्रह्माजीको एक दिन बितेपछि उहाँको रातभरि तिनै लोकका सारा व्यवहार लुप्त हुनु हो। यसमा ब्रह्माजीले विश्वलाई आफूमा लिन गरी शयन गर्नुहुन्छ र शेष साई नारायण पनि शयन गर्नुहुन्छ। यसरी नित्य, नैमित्तिक, प्राकृतिक र आत्यन्तिक गरी चार प्रकारको प्रलयको बारेमा बताइयो। हे महाराज परीक्षित, यसरी नित्य, नैमित्तिक, प्राकृतिक र आत्यन्तिक गरी चार प्रकारको प्रलयको बारेमा बताइयो। कालको गति यस्तै नै छ। अर्थात् यहाँ सुखदेवजीले चार प्रकारका प्रलयहरूको निरूपण गर्नुभएको छ। ती चार प्रकारका प्रलयहरू नित्य, नैमित्तिक, प्राकृतिक र आत्यन्तिक हुन्। सुरुका चार श्लोकमा नैमित्तिक प्रलयको वर्णन गर्नुभएको छ। नैमित्तिक प्रलय भनेको ब्रह्माजीको एक दिन बितेपछि उहाँको रातभरि तिनै लोकका सारा व्यवहार लुप्त हुनु हो। यसमा ब्रह्माजीले विश्वलाई आफूमा लिन गरी शयन गर्नुहुन्छ र शेष साई नारायण पनि शयन गर्नुहुन्छ। अर्को प्रलय हो प्राकृतिक प्रलय। प्रकृति समेतका सम्पूर्ण कार्यवर्गहरू पूर्णत परब्रह्ममा लिन हुने यो प्रलयलाई महाप्रलय पनि भनिन्छ। ब्रह्माजीको पूर्ण 100 वर्षको आयु बितिसकेपछि हुने यो प्रलय पनि उहाँको जीवन अवधिको समय बराबर 100 वर्षसम्मको हुन्छ। यसमा तीन लोक मात्र नभई सम्पूर्ण पञ्चमहाभूत, तिनका कारण पञ्चतन मात्रा र जीवहरू, यी सबै मूल प्रकृति मायामा लिन हुन्छन् र माया ब्रह्ममा लिन हुन्छ। ईश्वरको इच्छा शक्तिद्वारा पदार्थको रूपमा कल्पित भइरहेका परमाणुहरूको ठोस स्थिति शक्ति समाप्त भई ब्रह्ममा नै अवस्थित हुने यो प्रलय प्राकृतिक प्रलय हो। यसको वर्णन यो अध्यायमा 5 श्लोकदेखि 22 श्लोकसम्म गरिएको छ। यसपछि 23 श्लोकदेखि 34 श्लोकसम्म आत्यन्तिक प्रलयको वर्णन छ। आत्यन्तिक प्रलय भनेको ज्ञानद्वारा संसार बन्धनबाट पूर्णत मुक्त हुनु हो। चार प्रकारका प्रलयमध्ये यही नै वास्तविक प्रलय हो। यसपछि फेरि संसार बन्धनको प्राप्ति हुँदैन। सुखदेवजी भन्नुहुन्छ, बुद्धि, इन्द्रिय र तिनका विषयहरूको रूपमा एउटै अधिष्ठान चैतन्य नै प्रकट भइरहेको छ। त्यसैले घट आदि पदार्थ त्यसलाई ग्रहण गर्ने चक्षु आदि इन्द्रिय र बुद्धि अर्थात् तद् विषयको अन्तःकरणको वृत्ति, यी सबै एउटै ज्ञान तत्त्व मात्रका विलास हुन्। अज्ञान एवं भोगवासनाको कारण एउटै अधिष्ठान चैतन्य प्राणीहरूको लागि ग्राह्य, ग्राहक र ग्रहणको भेदमा देखिन्छ। यो सबै भेद केवल माया मात्र हो। जीवका जाग्रत, स्वप्न र सुसुप्ति, यी तीन अवस्थाहरू पनि माया मात्र हुन्, वास्तविक होइनन्। सुखदेव भन्नुहुन्छ, यद्यपि संसार रूपी सम्पूर्ण विकार आत्माभन्दा भिन्न पदार्थको रूपमा प्रतीत भइरहेकै छ, तर यसको प्रत्येक आत्माभन्दा भिन्न कुनै पनि सत्ता छैन। पदार्थहरूको सत्ताको सिद्धि ज्ञानद्वारा नै हुन सक्छ। स्वयं पदार्थहरू ज्ञानस्वरूप छैनन् र सत्तायुक्त पनि छैनन्। यदि भएदेखि घैँटो, कपडा, घर, जमिन आदि पदार्थ चेतन आत्माभन्दा बाहेक स्वयंमा सिद्ध हुनुपर्ने, तर संसारलाई सिद्ध हुन त आत्मचैतन्यको आवश्यकता रहन्छ। केवल आत्मा स्वयं प्रकाश र अद्वितीय छ। डोरीमा कल्पना गरिएको सर्पले डोरीबाट सत्ता पाएर सिद्ध भएको छ। जुन वस्तु जहाँ अध्यस्त हुन्छ त्यसले अधिष्ठानको सत्ता स्वतः पाउँछ। यसै नियमले प्रपञ्च पनि ब्रह्ममा अध्यस्त भएकाले ब्रह्म सत्ताद्वारा स्वतः सत्तावान र प्रकाशित हुन सम्भव छ। त्यसकारण सम्पूर्ण जगत ब्रह्ममा कल्पित भएको हो, अर्थात् ब्रह्ममा कल्पना गरिएको हो। यसको नाम रूप र प्रतीति पूर्णत अवास्तविक हो अनि यसको सत्ता ब्रह्मभन्दा अभिन्न हो भन्ने सिद्ध हुन्छ। यस्तो तत्त्वज्ञान प्राप्त गरेपछि व्यक्ति कसरी मिथ्या संसारको बन्धनमा पर्ला? ऊ त अद्वितीय आत्मामा अवस्थित हुन्छ। यही नै संसारको पूर्णत बाध या आत्यन्तिक प्रलय हो। यसपछिका 35 देखि 38 श्लोकसम्म नित्य प्रलयको वर्णन छ। संसारका सम्पूर्ण पदार्थ विनश्वर भएकाले, नाशवान भएकाले तिनको प्रतिक्षण उत्पत्ति र प्रलय भइरहन्छ। क्षण क्षण हुने यो परिवर्तन या क्षणभङ्गुरता नै नित्य प्रलय हो। यही निरन्तरको क्षणिकतालाई ध्यानमा राखी प्रतिदिनको सुसुप्ति अवस्था, जसमा प्राणीका लागि सम्पूर्ण संसार विलीन भएको हुन्छ, त्यसैलाई नित्य प्रलय भनिन्छ। एता कुरु श्रेष्ठ जगत विधातुर नारायण स्याखिल सत्त्वधाम्नः लीला कथास्ते कथिता समासतः
कार्थनेन नाजोप्यभिधा तुमेशः। ये कुरुश्रेष्ठ परीक्षित, संसार का विधाता, संपूर्ण प्राणीहरू का शक्ति तथा ऐश्वर्य का खानी भगवान नारायण का यी लीला कथाहरू मैले तपाईलाई संक्षेपमा सुनाए। यिनलाई पूर्ण रूपमा वर्णन गर्न त ब्रह्माजी पनि समर्थ हुनुहुन्न। संसार सिन्धु मति दुस्तर मुत्ति तीर्षुर नान्य प्लवो भगवत पुरुषोत्तमस्य लीला कथा रस निषेवण मंतरेण पुंसो भवेद विविध दुःख दवार्दितस्य। अनेक किसिमका दुःखरूपी डढेलोले पिल्सिएर पीडित बनेका र तर्न कठिन संसार रूपी घोर सागरलाई पार गर्न चाहने मानिसहरूका निम्ति भगवान पुरुषोत्तमका लीला कथारूपी रसपानलाई छाडेर अर्को उपाय केही पनि हुन सक्दैन। पुराण संहितामेता ऋषिर्नारायणो व्ययः नारदाय पुरा प्राह कृष्णद्वैपायनायशः। मैले तपाईँलाई सुनाएको यो पुराण संहिता पहिला भगवान नरनारायणले नारद मुनिलाई सुनाउनु भएको थियो र त्यसपछि नारदजीले वेदव्यासलाई सुनाउनु भएको थियो। सबै मह्यं महाराज भगवान बादरायण इमां भागवतीं प्रीतः संहितां वेद संहितां। हे महाराज, भगवान बादरायणले नै अत्यन्त प्रसन्न भएर वेद तुल्य यो भागवत संहिता मलाई उपदेश गर्नुभएको हो। एतां वक्ष त्यसौ सुत ऋषिभ्यो नैमिषालये दीर्घसत्रे कुरुश्रेष्ठ सम्प्रेष्ट सौनकादिभिः। हे कुरुश्रेष्ठ परीक्षित, अब यो संहिता नैमिषारण्यमा लामो यज्ञ गर्न बसेका सौनक आदि ऋषिहरूले सोधेपछि सुतजीले ऋषिहरूलाई सम्बोधन गर्दै सुनाउनुहुनेछ। अस्तु आदरणीय श्रोतृवृन्द, अहिले यहाँहरू धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत श्रीमद् भागवत महापुराण द्वादश स्कन्दको चौथो अध्यायको बाँकी अंशको कथा सुन्दै हुनुहुन्थ्यो। यस सम्बन्धमा हामीले डाक्टर स्वामी रामानन्द गिरीद्वारा नेपाली भाषामा अनुवादित र विश्लेषित श्रीमद् भागवत महापुराण ग्रन्थको सातौँ खण्डलाई सन्दर्भ सामग्रीका रूपमा लिएका छौँ। आदरणीय श्रोतृवृन्द, आजको धार्मिक अनुष्ठानको समय सकि नै लागेको छ। कार्यक्रमको अन्तमा आरती भजन प्रस्तुत गर्दै भोलि बिहान 5 बजे पुनः कार्यक्रम मार्फत भेट हुने बाचा सहित बिदा हुन चाहन्छौ। प्राविधिक सहकर्मी भविष्यरा सहित म गोपाल भण्डारीलाई पनि आज्ञा दिनुहोस्। हस्त, सुप्रभातम्।

0: ओन्ली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनु होला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन,

0: पोक कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजु भाइको के को गफगाफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846379031।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606.
2: दमौली FM 94.2 समुदायको

0: आज विक्रम सम्वत 2083 साल वैशाख 30 गते बुधबार जेठ कृष्ण एकादशी 13 मे सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: भारतसँगको सुपरदर्गी सन्धि अझै पनि उल्छनमै। भारतमा पनि खोजिँदै नेपालीका अवैध सम्पत्ति। हस्ताक्षरको 9 वर्षसम्म पनि बहसमै सीमित बीआरआई। प्रधानमन्त्रीको व्यवहार, प्रतिपक्षीहरूको आलोचना, राष्ट्रिय परिचय पत्र सर्भर 9। सुपरदर्गी सन्धि अझै पनि उल्छनमै। भारतमा पनि खोजिँदै नेपालीका अवैध सम्पत्ति। हस्ताक्षरको 9 वर्षसम्म पनि बहसमै सीमित बीआरआई। प्रधानमन्त्रीको व्यवहार, प्रतिपक्षीहरूको आलोचना, राष्ट्रिय परिचय पत्र सर्भर 9 दिनदेखि चलिन लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्णमा छापिएको सरकारी विद्यालयका 2 विद्यार्थीको 4 GPA शीर्षकको शुभ समाचार।
0: यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा दोलखा जिल्लाका 2 सामुदायिक विद्यालयका विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। जिल्लाको भीमेश्वर नगरपालिकाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी छात्रा अर्पिता खड्का र नीलकण्ठेश्वर माध्यमिक विद्यालय गौरी शंकर गाउँपालिका 2 जुगुका छात्र शकिल कार्कीले 4.0 GPA ल्याएर जिल्लाकै उत्कृष्ट नतिजा हासिल गरेका हुन्। यस वर्ष दोलखा जिल्लाबाट एसईई परीक्षामा सहभागी भएका कुल 1961 विद्यार्थी मध्ये 66.29% विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय एकाई दोलखाले जनाएको छ। परीक्षामा 3.6 देखि 4 GPA प्राप्त गर्ने 102 जना, 3.2 देखि 3.6 GPA प्राप्त गर्ने 319 जना, 2.8 देखि 3.2 GPA प्राप्त गर्ने 523 जना, 2.4 देखि 2.8 GPA प्राप्त गर्ने 324 जना तथा 2.0 देखि 2.4 GPA प्राप्त गर्ने 32 जना विद्यार्थी छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी। मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: एक औली सेराई में लग्जरी स्टे साथ हीरो स्प्लेंडर प्लस मोटरसाइकिल जितने मौका पनी। QR कोड स्कैन करी सहभागिता जनाउनु होस् र यो नया वर्षलाई अझ विशेष बनाउनु होस् सीजी संग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। उल्छनमै भारतसँगको सुपुतर्की सन्धि शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। सरकारले नेपाल र भारतबीचको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता संसदमा पेश गरे पनि भारतसँगको सुपुतर्की सन्धि पुनरा अवलोकन टुङ्गोमा पुर्याउन अझै उल्झन देखिएको छ। कानून तथा संसदीय व्यवस्था मन्त्री सविता गौतमले मंगलबार संसदमा उक्त सम्झौता प्रतिनिधि सभामा पेश गरे पनि सुपुतर्की सन्धि पुनरा अवलोकनको संकेत देखिएको छैन। 2082 साउन 6 र 7 भारतको राजधानी नयाँ दिल्लीमा बसेको नेपाल भारत गृह सचिव स्तरीय संयन्त्रको बैठकमा दुईवटा महत्वपूर्ण विषयमा छलफल भएको थियो। बैठकमा फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौताको मस्यौदालाई पूर्णता दिने र 72 वर्ष अघिको सुपुतर्की सन्धि पुनरा अवलोकन गर्न चाँडै टुङ्गोमा पुग्ने सहमति भएको थियो। सोही सहमति अनुसार सरकारले संसदमा उक्त सम्झौता पेश गरेको हो, तर तेस्रो देशका नागरिक पनि सुपुतर्की गर्नुपर्ने भन्ने भारत पक्षको प्रस्तावमा नेपाल सहमत हुन नसक्दा सुपुतर्की सन्धि पुनरा अवलोकन अझै अप्ठ्यारोमा परेको हो। सम्झौता र सन्धि पुनरा अवलोकन फरक विषय हुन्। सम्झौताले अझै सन्धिलाई उल्झन गराइराख्छ, सुरक्षा विज्ञ हेमन्त मल्लले भन्नुभयो। भारतले राखेको प्रस्तावमा नेपाल सहमत बन्न सकेको थिएन। तेस्रो मुलुकका नागरिक पनि सुपुतर्की गर्नुपर्ने विषय नेपालका लागि अस्वीकार्य थियो। जटिलताहरू समाधान गरेर दुई देशमा भएका अभियुक्तहरूको लेनदेन हुने गर्छ। दुई मुलुकहरूले एकअर्कालाई अपराध सम्बन्धी सूचना, प्रमाण, साक्षी, कागजात अनुसन्धान जस्ता विषयमा आधिकारिक र कानूनी आधारमा सहयोग उपलब्ध गराउने व्यवस्था भएकाले यसबाट अभियुक्तहरूको सुपुतर्कीमा सहयोग हुने भए पनि अहिलेलाई नेपालले सन्धिका प्रावधानबारे केही नबोली सम्झौता मात्रै अघि बढाएको छ।
3: भारतमा खोजिँदै नेपालीका अवैध सम्पत्ति शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। नेपालमा गलत तरिकाले सम्पत्ति आर्जन गरेर कसैले भारतमा लुकाएको रहेछ भने त्यस्तो सम्पत्ति खोजेरै फिर्ता ल्याउने भएको छ। यस सम्बन्धमा नेपालले भारतसँग सम्झौता गरिसकेको छ। 5 फागुन 2082 भएको उक्त सम्झौता बुधबार प्रतिनिधि सभामा पेश भएको छ। यो सँगै भारतमा नेपालीले लुकाएका कसुरजन्य सम्पत्ति र साधनहरू पत्ता लगाउने, रोक्का राख्ने, प्राप्त गर्ने वा जफत गर्ने बाटो खुल्ला भएको छ। यसका लागि सरकारले भारत सरकारसँग फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता गरेको हो, जसलाई बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले पेश गरेकी हुन्। सम्झौता संसदमा पेश गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गौतमले भनेकी छिन्, अब भ्रष्टाचार गरी अर्को मुलुकमा लुकाएको सम्पत्ति फिर्ता ल्याउने लगायत कार्यमा सरकारलाई सहज हुनेछ। यो सम्झौता कार्यान्वयनमा आएसँगै आर्थिक अपराध, भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण अनुसन्धानमा पनि सहयोग पुग्नेछ। ब्याङ्क विवरण, कागजात र प्रमाण आदान प्रदान गर्ने, अपराधबाट आर्जित सम्पत्ति ट्र्याक गर्ने, अदालत तथा अनुसन्धान निकायबीच समन्वय गर्ने र आवश्यक परे सम्पत्ति जफत र फिर्ता प्रक्रिया अघि बढाउने कानूनी बाटो खुल्ला भएको हो। अर्थात यदि कसैले नेपालमा भ्रष्टाचार, ठगी, करछली वा अन्य गलत तरिकाले सम्पत्ति आर्जन गरेर त्यस्तो पैसा सम्पत्ति भारतमा लगेर राखेको रहेछ भने नेपाल सरकारले फिर्ता ल्याउन सक्नेछ।
2: दोस्रो पटक थपिएको म्यादभित्र पनि काठमाडौँलाई तराई मधेससँग जोड्ने फास्ट ट्र्याक द्रुत मार्ग निर्माण सम्पन्न नहुने निश्चित भएपछि राष्ट्रिय योजना आयोगले नेपाली सेनालाई कम्तीमा 2 वर्षभित्र दायाँ वा बायाँ मध्ये एकतर्फ 2 लेन तयार गरी गाडी चलाउन बनाउन सुझाव दिएको छ। द्रुत मार्ग निर्माणका लागि दोस्रो पटक थपिएको म्याद आगामी चैत मसान्तसम्म छ। चैतसम्मको मार्गको सबै काम पूरा गर्ने समयसीमा सम्झौतामा तोकिए पनि काम सकिने सम्भावना छैन। योजना आयोग स्रोतका अनुसार फेरि तेस्रो पटक 3 वर्ष म्याद थप्ने तयारी भएको छ। आगामी चैत मसान्तपछि 3 वर्ष म्याद थप भएमा निर्माण अवधिको सीमा 2086 चैतसम्म पुग्नेछ। तेस्रो पटक 3 वर्षका लागि म्याद थपिए आयोजनाको लागत र निर्माण अवधि दुवै बढ्नेछ। अहिलेसम्म 95 अर्ब रूपियाँ खर्च भइसकेको छ, फेरि म्याद थपिएमा खर्च 2 खर्ब पुग्ने बताइएको छ। 8 वर्ष अघि 85 अर्ब रूपियाँ लागतमा ललितपुरको खोकनाबाट मकवानपुर हुँदै पाराको निष्कट जोड्ने लक्ष्यसहित फास्ट ट्र्याक निर्माण थालिएको थियो। योजना आयोगले कम्तीमा 2 लेनको भए पनि 2 वर्षभित्र गाड़ी चलाउन मिल्ने गरी फास्ट ट्र्याक निर्माण गर्न सुझाव दिएको हो। द्रुत मार्ग 8 वर्षमा आधा काम शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ।
3: दियौ बाचा लियौ भोट बिर्स्यौ बाचा दियौ डोजरे चोट शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। तराई मधेसमा चर्को घाम छ, तातो हावा चलिरहेको छ, तर 3 महिनाको सुत्केरी महोत्तरीको बर्दीवास गौशाला चोकी 27 वर्षीय रंगिला कुमारी खत्रीको मन घामले नभई चिन्ताले जल्दै गएको छ। पछिल्लो खानेकुरा र आराम त परै जाओस्, उल्टै कति बेला छाप्रो भत्किने हो र दुधे बालक च्यापेर कता ओत लाग्ने भन्ने त्रासले चिन्तित छन् रंगिला। किनभने सम्पत्तिको नाममा रहेको झुप्रो पनि सरकारले खाली गर्न सूचना टास गरिसकेकाले रंगिलाको भोक निन्द्रा सबै हराएको छ। मनमा एउटै प्रश्न घुमिरहन्छ, भोलि उठी कहाँ जाने। तराई मधेसदेखि काठमाडौँसम्मका ऐलानी र सरकारी जग्गामा बसोबास गर्ने लाखौं भूमिहीन सुकुम्बासीहरू अहिले सरकारको डोजर अभियानले त्रसित छन्। सरकारले अध्यादेश मार्फत भूमि सम्बन्धी ऐनका केही दफाहरू हटाएर भूमि समस्या समाधान आयोगका पदाधिकारीलाई बर्खास्त गरेको छ। यसले पहिचान र प्रमाणीकरणको अन्तिम चरणमा पुगेको भूमिहीनहरूको व्यवस्थापन प्रक्रिया अन्यलमा परेको छ। सरकारी तथ्याङ्क अनुसार देशैभर करिब 60 लाख मानिस भूमि समस्याबाट पीड़ित छन्। आयोगमा 12,17,000 भन्दा बढ़ीको लगत संकलन भए पनि हालसम्म न्यून संस्थाले लाल पूर्जा पाएका छन्। पीड़ितहरूका अनुसार निर्वाचनका बेला लाल पूर्जाको आश्वासन दिएर भोट मागेका राजनीतिक दल र नेताहरूले सत्तामा पुगेपछि उल्टै डोजर चलाएर विश्वासघात गरेको गुनासो गरेका छन्। नेपालको संविधानले सम्मानपूर्वक बाँच्न पाउने समानता सम्पत्ति र आवासको हक सुनिश्चित गरेको छ, तर विकल्प बिनाको बलपूर्वक उठीवास गराउने कार्य मानव अधिकार र संविधानको मर्म विपरीत रहेको अधिकार कर्मी र पीड़ितहरूको दावी छ।
2: मंगलबार सिंहदरबार स्थित विभिन्न संसदीय समितिहरूमा निकै चहल पहल देखियो। सार्वजनिक लेखा समितिदेखि शिक्षा उद्योग र विकास समितिका बैठकहरूमा जनसरोकारका गम्भीर विषयमा घनीभूत छलफल भए। सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, शिक्षामा सुधार ल्याउने र सड़क दुर्घटना न्यूनीकरण गर्ने जस्ता विषयमा सांसदहरूले सरकारको गम्भीर ध्यान आकर्षण गराए। संसदीय समितिहरूमध्ये सबैभन्दा महत्वपूर्ण मानिने सार्वजनिक लेखा समितिको पहिलो बैठक मंगलबार बस्यो। त्यसलाई भ्रष्टाचारको दलदलबाट निकालेर सुशासनको बाटोमा कसरी हिँडाउने भन्ने विषयमा बैठक केन्द्रित थियो। सांसद खुशबु ओलीले नेपाललाई वित्तीय कार्यवाही कार्यदल एफटीएफले ग्रे लिस्टमा राखेको र यसबाट बाहिर निस्कन सरकार र समिति दुवै सक्रिय हुनुपर्नेमा जोड़ दिनुभयो। त्यस्तै सांसद वर्षमान पुनले लेखा समितिको भूमिका विगतमा निकै कमजोर देखिएको स्वीकार गर्दै अब समिति कपमा मात्र सीमित नहुने बताउनुभयो। उहाँले तत्काल आवश्यक विषय पहिचान गरी उपसमितिहरू बनाएर काम गर्नुपर्ने खाँचो औल्याउनुभयो। त्यस्तै सांसद विक्रम थापाले त झनै कड़ा रूपमा प्रस्तुत हुँदै संरक्षणवाद भागभण्डार र दण्डहीनता अन्त्य नगरेसम्म देश नबन्ने बताउनुभयो। संसदीय समिति बैठकमा पूरा समय नबस्दा सांसदको आलोचना शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ।
3: अन्नपूर्ण पोस्टले विपक्षीले भने संसदमा प्रधानमन्त्री शोभनीय देखिएनन् शीर्षकमा खबर छापेको छ। नेपाली कंग्रेस सहितका विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहनु भएको समयमा प्रधानमन्त्री बालेन्द्र शाह बैठकबाट बाहिरिएको विषयमा तीव्र आलोचना भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकको प्रारम्भमै कंग्रेस प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्री शोभनीय नदेखिएको भन्दै आपत्ति जनाइन्। लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो हामीले